सुप्रभात, मीडियम वेव 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै श्रोताले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप र एफएम कञ्चनजंघा 103 मेगाहर्ज मार्फत पनि सुन्न सक्नुहुनेछ। श्रोता, आज हो विक्रम सम्वत 2082 साल असार महिनाको 30 गते, तदनुसार ईस्वी सम्वत 2026 मार्च महिनाको 14 तारीक, आज मंगलबार। हाम्रो स्टुडियोको घड़ी अनुसार समय बिहानको 6:32 भइरहेको छ र यस प्रातकालीन समयमा आकाशवाणी गान्तोक सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी श्रोताहरूलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै अब प्रारम्भ गर्न लागिरहेका छौ प्रातकालीन सेवा यस मंगलध्वनिबाट।

आदरणीय श्रोता एपीजी अब्दुल कलामको प्रसिद्ध भनाई छ, स्वप्ना त्यो होइन जुन निन्द्रामा देखिन्छ, स्वप्ना त त्यो हो जसले तपाईलाई सुत्न दिँदैन। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र अब प्रस्तुत गर्दछौ कार्यक्रम भक्ति प्रभात।

स्वर्गीय आराधनाको कार्यक्रम भक्ति प्रभातको पर्खाईमा रहनुभएका हाम्रा सम्पूर्ण श्रोतागणलाई हार्दिक स्वागत तथा आध्यात्मिक नमन। यस प्रातकालीन समयलाई भक्तिमय बनाउन आज हामी लिएर आएका छौं कलाकार पदम ढकालानी समूहको स्वरमा सजिएका केही भक्तिमय भजनहरू। त श्रोता, अब कार्यक्रमको शुभारम्भ गरौं पदम ढकालानी समूहको स्वरमा सजिएका यस भजनबाट।

भनिन्छ जहाँ भजन गुन्जिन्छ त्यहाँ शान्ति प्रेम र भक्तिको वास हुन्छ। हजुर श्रोता, यहाँहरूले सुनिरहनु भएको छ काशवाणीको गान्तोक केन्द्रबाट कार्यक्रम भक्ति प्रभात अन्तर्गत कलाकार पदम ढकालने समूहको स्वरमा सजिएका भक्तिमय भजनहरू। त आउनु श्रोता, अब फेरि श्रवण गरौं यो अघिल्लो भजन।

भजनले मन शुद्ध बनाउँछ, आत्मालाई उज्यालो। श्रोता स्वीकार गर्नुहोस् यस कार्यक्रमको अन्तिम भजन पदम ढकालनी समूहको आवाजमा।

श्रोता यतिन्जेल यहाँहरूले सुनिरहनु भएको थियो कार्यक्रम भक्ति प्रभात अन्तर्गत कलाकार पदम ढकाल अनि समूहको स्वरमा सजिएका भक्तिमय भजनहरू। आजलाई भने यसै भजनहरूको साथ यस कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता अब प्रस्तुत छ आज बिहान प्रसारण गरिने कार्यक्रमहरूबारे छोटो जानकारी। अहिले 6:55 अनि 7 बजे सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 पुनः यस केन्द्रबाट सुन्नुहुनेछ कार्यक्रम गोल्डेन मेलोडी। 7:25 सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार। 7:35 विविध जानकारी तथा ज्ञानवर्धक कार्यक्रम प्रणाम सिक्किम प्रस्तुत गर्नेछौ। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ क्रमशः हिन्दी अनि अंग्रेजी भाषामा समाचार। त्यसपछि 8:30 आकाशवाणीको उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ अंग्रेजी भाषामा समाचार। 8:40 पुनः यस केन्द्रबाट लिएर आउनेछौ कार्यक्रम गीतिमाला। 9 बजे सुनाउनेछौ प्रमुख समाचार। 9:02 सुनाउनेछौ कार्यक्रम चित्रांजली। 9:30 सुनाउनेछौ नेपाली देशभक्ति गीत। 10 बजे सुनाउनेछौ प्रमुख समाचार। 10:02 सुनाउनेछौ कार्यक्रम ताजेतरानी। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे यो छोटो जानकारी। सो पूरा भयो यो आकाशवाणी गान्तोकको। अहिले समय बिहानको 6:55 भएको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार।

तपाईहरुले आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्छ कार्यक्रम गोल्डन मेलोडीज। यस कार्यक्रमको अघिल्लो प्रस्तुति रहेको छ सन् 1973 सालमा दर्शक सामु आएको चलचित्र जंजीरबाट गायक कलाकार लता मंगेशकर र मोहम्मद रफीको आवाजमा सजिएको यो गीत। यस चलचित्रका निर्देशक प्रकाश मेहर र स्वयं उनीद्वारा निर्मित यो चलचित्रमा अमिताभ बच्चन, जया बहादुरी, अजित खान प्राणले मुख्य भूमिका निर्वाह गरेका छन् भने कल्याणजी र आनन्दजीले यस चलचित्रमा संगीतहरू आबद्ध गरेका छन्। श्रोता सुन्नुहोस् कार्यक्रमको अर्को प्रस्तुति चलचित्र जंजीरबाट गायक कलाकार मोहम्मद रफी र लता मंगेशकरको स्वरमा।

यहाँहरूलाई कार्यक्रममा अन्तिम प्रस्तुति सुनाउन लागिरहेको छौ। हिन्दी सिनेमा जगतमा सन् 1973 सालमा आएको चलचित्र आपकी कसमबाट कलाकार लता मंगेशकरको एकल आवाजमा। यस चलचित्रको निर्देशक र निर्माता जे ओम प्रकाश हुन् भने राजेश खन्ना, मुमताज, संजीव कुमार जस्ता प्रख्यात कलाकारहरूले मुख्य रूपमा अभिनय गरेका छन्। यसका साथै आरडी बर्मन र आनन्द बक्सीले यस चलचित्रका संगीतहरू आबद्ध गरेका छन्। श्रोता स्वीकार गर्नुहोस् चलचित्र आपकी कसमबाट गायिका लता मंगेशकरको स्वरमा सजेको यो गीत।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानको आठ बज्न लागेको छ र अब यहाँहरूले सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट समाप्रसार गरी नेपाली भाषामा समाचार।

0: आकाशवाणी हो समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। भारतको सबैभन्दा ठूलो वैश्विक वस्त्र प्रदर्शनी भारत टेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा शुरू हुँदैछ। पश्चिम बंगालमा माछा मार्ने एक डुंगा पल्टिँदा 9 जना मछुवाराको मृत्यु भएको छ भने दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्जुम जलडमरूम मध्यमा ईरानी जहाजमाथिको नाकाबन्दी पुनः शुरू गर्ने घोषणा गर्नुभएको छ। मौसम विभागले देशको विभिन्न राज्यहरूमा भारी वर्षाको पूर्वानुमान गरेको छ अनि पुरूष क्रिकेटमा भारत र इंग्ल्याण्ड बीचको 3 खेलको एक दिवसीय सीरिजको पहिलो म्याच आज बर्मिंघमको एसबास्टनमा हुनेछ। अब समाचार विस्तारमा। भारतको सबैभन्दा ठूलो वैश्विक वस्त्र प्रदर्शनी भारत टेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा शुरू हुँदैछ। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले यस कार्यक्रमको उद्घाटन गर्नुहुनेछ। पश्चिम बंगालमा माछा मार्ने एक डुंगा बंगालको खाड़ीमा पल्टिँदा 9 जना मछुवारको मृत्यु भएको छ भने अन्य 6 जना अझै हराइरहेका छन्। यो डुंगाले 2 जुलाईमा शंकरपुर समुद्री बन्दरगाहबाट 15 जना मछुवारहरूलाई लिएर हिँडेको थियो भने 5 जुलाईदेखि डुंगासँगको सम्पर्क विच्छेद भएको थियो। तटरक्षक बल, भारतीय नौसेना र राज्य एजेन्सीहरूको संयुक्त खोजी अभियानले आइतबार बंगालको खाड़ीमा डुबेको पत्ता लगाएको छ। डुंगाको क्याबिनेट अर्थात यसमा क्याबिनबाट 9 जनाको शव फेला परेको छ। अझै 6 जना बेपत्ता छन्। मृतकको शव थप पहिचानका लागि दक्षिण 24 परगना दिल्लीको जिल्लाको सीतारामपुर ल्याएर काटा पुकुरको शवगृहमा राखेको छ। डीएनए मिलाउनका लागि परिवारका सदस्यको रगतको नमूना संकलन गरिएको छ। राज्यका मत्स्य मन्त्री राजेश महतोले राज्य सरकार शोक सन्तप्त परिवारको साथमा रहेको बताउँदै डीएनए पहिचान र कानूनी औपचारिकता पूरा गरेपछि शव परिवारलाई हस्तान्तरण गरिने बताउनु भएको छ। दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् भने मृतकका परिवारजनमा संवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसैबीच प्रधानमन्त्रीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई 2 लाख र घाइतेहरूलाई 50,000 रूपियाँ अनुग्रह दिने घोषणा गरेका छन्। भियतनामको फुक्योक टापुमा नौका दुर्घटनामा मृत्यु भएका 15 जना भारतीय पर्यटकको शव स्वदेश ल्याइएको छ। भियतनाम स्थित भारतीय दूतावासले एक सोशियल मीडियामा पोस्ट गर्दै भियतनाम एयरलाइन्सको होची मिन्ह सिटीबाट शव मुम्बई ल्याएको जनाएको छ। आन्ध्र प्रदेश, केरला र तमिलनाडु सरकारले मृतकको पार्थिव शरीरलाई आफ्नो राज्यमा लगेर उनीहरूको निवासमा पुर्याउन समन्वय गर्ने दूतावासले जनाएको छ। दूतावासले भियतनाम सरकार र अधिकारीप्रति आभार व्यक्त गर्दै उहाँहरूको प्रार्थना, प्रयास र उपस्थितिले दुःखको यस घड़ीमा शक्ति प्रदान गरेको जनाएको छ। भियतनामको फुक्योक टापुमा शुक्रबार 32 भारतीय पर्यटक र 4 स्थानीय चालक दलका सदस्य रहेको स्पीडबोट डुबेको थियो। यसका साथै 15 पर्यटकको मृत्यु भएको छ। दुर्घटनामा बाँचेका 16 जना पर्यटक पनि भारत फर्किएका छन्। तीमध्ये 1 जना पर्यटक भियतनामको एक अस्पतालमा भर्ना भएका छन्। यस वर्ष अप्रेलदेखि जूनसम्म भारतको कुल निर्यात 232 अरब अमेरिकी डलर भन्दा बढ़ी हुने अनुमान गरिएको छ। यस अवधिमा गत वर्षको सोही अवधिको तुलनामा 11.37% वृद्धि भएको छ। वाणिज्य तथा उद्योग मन्त्रालयले यस वर्ष जूनमा कुल निर्यात 73 अरब 45 करोड़ अमेरिकी डलर हुने अनुमान गरेको बताएको छ। यी तथ्याङ्कहरूको आधारमा गत वर्षको सोही महिनाको तुलनामा निर्यातमा 9.48% वृद्धि भएको देखाएको छ।
1: वाणिज्य और उद्योग मंत्रालय के अनुसार इस वर्ष जून में कुल निर्यात 73 अरब 45 करोड़ डॉलर रहने का आकलन है। इन आंकड़ों के आधार पर पिछले वर्ष के इस महीने के मुकाबले निर्यात में 9.48% की वृद्धि दर्ज की गई। जून में वस्तुओं के निर्यात में तेजी मुख्य रूप से हीरे और जवाहरात, इंजीनियरिंग सामान, जैविक और अजैविक रसायन, इलेक्ट्रॉनिक वस्तुएं और चावल में देखी गई। इलेक्ट्रॉनिक सामान का निर्यात पिछले वर्ष के जून में 4 अरब 14 करोड़ अमरीकी डॉलर से बढ़कर इस वर्ष जून में 4 अरब 92 करोड़ डॉलर हो गया और इस तरह लगभग 19% की वृद्धि दर्ज की गई।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @AIRNews क्रसिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रह समाचार। सूचना र प्रसारण मन्त्रालयले वर्ल्ड अडियो भिजुअल एण्ड इन्टरटेनमेन्ट समिट वेब्स 2027 क्रिएट इन इण्डिया च्यालेन्ज सिजन 2 अन्तर्गत उद्योग सञ्चालित चुनौतीहरूको लागि प्रस्तावहरू आमन्त्रित गरेको छ। क्रिएट इन इण्डिया च्यालेन्ज वेब्स अन्तर्गत एक प्रमुख पहल हो। यस पहलको उद्देश्य मीडिया र मनोरञ्जन क्षेत्रका सृजनाकर्ताहरूको पहिचान, पालन पोषण, निखार र पर्दाफाश गर्नु हो। सिजन दुईको उद्देश्य उद्योग सञ्चालित सरकार समर्थित र युवा केन्द्रित चुनौतीहरूलाई सम्बोधन गर्नु हो, जसले रचनात्मक प्रतिभाको पहिचान र पोषण गर्दछ, साथै कौशल विकासहरू सुधार गर्दछ र क्षमता निर्माणलाई बढ़ावा दिन्छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले नीट यूजी 2026 पुनः परीक्षाको ओएमआर सीट र उत्तरहरू रेकर्ड जारी गरेको छ। एजेन्सीले उम्मेद्वारहरूले एनटीएको वेबसाइटमा neet.nta.nic.in मा आफ्नो आवेदन नम्बरमा लगइन गर्न सक्नेछ र आफ्नो ओएमआर सीट हेर्न सक्ने जनाएको छ। उम्मेद्वारहरूले उनीहरूको चिन्हित उत्तरहरू स्क्यानरले पढ़ेका उत्तरहरूसँग तुलना गर्न सक्दछन्। यदि उत्तर मिलेन भने उम्मेद्वारले आफ्नो छनौट गरेको विकल्पलाई प्रश्न छनौट गरेर चिन्ह लगाउन सक्छन् र 200 रूपियाँ शुल्क तिरेर चुनौती दिन सक्छन्। एजेन्सीले स्पष्ट पारेको छ कि यदि चुनौती सही साबित भयो भने शुल्क फिर्ता गरिनेछ। ओएमआर च्यालेन्ज सुविधा यस महिनाको 15 तारीकसम्म उपलब्ध हुनेछ। उम्मेद्वारहरूले एनटीए हेल्पलाइन नम्बर 011-407-59-000 र 011-692-7700 सम्पर्क गर्न सक्नेछन् र neetyuzi2026@nta.ac.in इमेल गर्न सक्नेछन्। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थायी सदस्यका रूपमा वर्ष 2028-29 कार्यकालका लागि निर्वाचन अभियान शुरू गरेको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा विदेश मन्त्री डाक्टर एस जयशंकरले भारतको उम्मेद्वारी प्रस्तुत गर्दै शान्ति दृष्टिकोण सार्वजनिक गर्नुभयो। उहाँले वर्तमान विश्व परिस्थितिमा संयुक्त राष्ट्र संघको भूमिका पहिलेभन्दा अधिक महत्वपूर्ण भएको बताउनु भएको छ। जयशंकरले भन्नुभयो, भारतले अहिलेसम्म लगभग 3 लाख शान्ति सैनिकहरूलाई लगभग 50 संयुक्त राष्ट्र शान्ति मिशनहरूमा पठाइसकेको छ र वर्तमान समयमा 4,300 भन्दा अधिक भारतीय सैनिकहरू 10 मिशनहरूमा तैनात छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्जुम जलडमरू मध्यमा ईरानी जहाजमाथिको नाकाबन्दी पुनः शुरू गर्ने घोषणा गरेको छ। साथमा ईरानसँग व्यापार गर्ने जहाजहरूलाई समुद्री सुरक्षाको लागतको लागि 20% शुल्क लाग्ने बताउनुभयो। राष्ट्रपति ट्रम्पले अन्य देशबाट व्यावसायिक जहाजको आवागमन पहिले जस्तै जारी रहने बताउनुभयो। यस्तै अमेरिकी सेनाले मंगलबार रातीदेखि ईरानको बन्दरगाहमाथिको नाकाबन्दी पुनः शुरू गर्ने बताएको छ। अर्कोतर्फ ईरानले अमेरिकाको निर्णयलाई अस्वीकार गर्दै हर्जुम जलडमरू मध्यको व्यवस्थापनमा अमेरिकी हस्तक्षेप कुनै पनि हालतमा स्वीकार नगर्ने बताएको छ। मौसम विभागले बिहार र ओडिसामा भारी वर्षाको पूर्वानुमान गरेको छ। अरूणाचल प्रदेश, छत्तीसगढ़, झारखण्ड, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, पश्चिम बंगाल, सिक्किम, असम र मेघालयमा पनि भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अण्डमान र निकोबार द्वीप समूह, आन्ध्र प्रदेश, जम्मू र कश्मीर, लद्दाख, बिहार, गंगेय पश्चिम बंगाल, झारखण्ड, सिक्किम, कर्नाटक र ओडिसामा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। भारत र इंग्ल्याण्ड बीचको 3 खेलको एक दिवसीय सीरिजको पहिलो म्याच आज बर्मिंघमको एसबास्टरमा हुनेछ। खेल भारतीय समयअनुसार दिउँसो 3:30 शुरू हुनेछ। भारतीय टीममा विराट कोहली र रोहित शर्माको पुनरागमन भएको छ भने तीव्र गतिका बॉलर जसप्रीत बुमरा पनि टीममा फर्किएका छन्। सीरिजको दोस्रो खेल बिहिबार कार्डिफमा हुनेछ भने तेस्रो तथा अन्तिम खेल जुलाई 19 लर्ड्समा हुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। भारतको सबैभन्दा ठूलो वैश्विक वस्त्र प्रदर्शनी भारतटेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा शुरू हुँदैछ। पश्चिम बंगालमा माछा मार्ने एक डुंगा पल्टिँदा 9 जना मछुवाराको मृत्यु भएको छ। दुर्घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्जुम जलडमरू मध्यमा ईरानी जहाजमाथिको नाकाबन्दी पुनः शुरू गर्ने घोषणा गरेको छ। अनि पुरूष क्रिकेटमा भारत र इंग्ल्याण्ड बीचको 3 खेलको एक दिवसीय सिरिजको पहिलो म्याच आज बर्मिङहमको एजबास्टनमा हुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
2: मिडियम वेभ 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता समय यस बेला बिहानको 7:35 भइरहेको छ। र अब भने यहाँहरूमाझ प्रस्तुत गर्दछौ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज हामी फेरि उपस्थित भएका छौं। आज पर्यो 14 तारीक जुलाई र आज फेरि 14 जुलाईको दिनको कार्यक्रम लिएर हामी आइपुगेका छौं र हामी कुरा गर्न चाहन्छौं विगतमा आजकै दिन भारतमा घटेका केही घटनाहरूबारे छोटो जानकारी राख्दै। १६३६मा आजकै दिन पिता शाहजाले छोरो औरंगजेबलाई डेक्कनका भाइसराय नियुक्ति गरेका थिए र उनले नै अर्थात भनौं औरंगजेबले नै निजाम शाह वंशको अन्त्य गरेका थिए। तर 1944मा जब आगरामा औरंगजेबको बहिनीको दुर्घटनामा परेर आफ्नो शरीरमा आगो लागेर अकस्मात गम्भीर बिरामी परिन्, त्यो बेला पनि आफ्नो बिरामी बहिनी हेर्न औरंगजेब समयमा नआएपछि शाहजाले अर्थात उनको पिताले रिसले छोरो औरंगजेबलाई डेक्कनको भाइसराय पदबाट बर्खास्त गरिदिएका थिए। 1963मा आजको दिन धार्मिक नेता स्वामी शिवानन्द सरस्वतीको मृत्यु भएको थियो। 1942मा ब्रिटिश भारत छोड़ो आन्दोलनको संकल्प आजको दिन कंग्रेस वर्किङ कमिटिले पास गरेका थिए। 1992मा आजको दिन लोकसभाले जम्मू अनि काश्मीरको विधानसभामा राष्ट्रपतिलाई दिने अधिकार सम्बन्धमा एउटा बिल पारित गरेका थिए।
1: हजुर, 1975मा हिन्दी फिल्महरूको प्रसिद्ध संगीत निर्देशक मदन मोहनको मृत्यु भएको थियो। यसरी नै 2003मा प्रसिद्ध हिन्दी फिल्म अभिनेत्री लीला चटनिसको मृत्यु भएको थियो। मृत्युपछि अब जन्मको कुरा गरौं। 1856मा गोपाल गणेश अगरकरको जन्म सतारा महाराष्ट्रमा भएको हो। उनको नाम भारतको प्रसिद्ध समाजसेवकहरूमा लिइन्छ। एक पत्रकारको रूपमा पनि उनले प्रसिद्धि पाएका थिए भने उनी एक स्वतन्त्रता सेनानी पनि थिए। उनले सुधारक नामको एक साप्ताहिक पत्रिका पनि निकालेका थिए।
0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता, फेरि हामी जन्मकै कुरालाई अघि बढाउन चाहन्छौं।
1: हजुर, 1900मा देशबन्धु गुप्तको जन्म भएको थियो पानीपत हरियाणामा। उनी प्रसिद्ध राष्ट्रवाद स्वतन्त्रता सेनानी र पत्रकार थिए। आफ्नो विद्यार्थी जीवनमा नै उनी राष्ट्रिय आन्दोलनमा दौड़िएका थिए। उनीदेखि प्रभावित भएर लाला लाजपत रायले उनलाई आफ्नो साथ लिएका थिए। गुप्तजीमा संगठन गर्ने ठूलो क्षमता थियो। वर्ष 1942मा भारत छोड़ो आन्दोलनको समय उनलाई पक्रा गरियो र फेरि 1945मा उनी बाहिर आउन सके। स्वामी श्रद्धानन्दले उनलाई राष्ट्रिय पत्र तेजको सम्पादक नियुक्त गरेका थिए। 1948मा अखिल भारतीय समाचार पत्र सम्पादक सम्मेलनको अध्यक्ष पनि चुनिएका थिए। उनी सदैव जाति प्रथाको विरोध गर्दथे। यसरी नै 1902मा चन्द्रभानु गुप्तको जन्म अलीगढ़ उत्तर प्रदेशमा भएको थियो। उनी भारतका प्रसिद्ध स्वतन्त्रता सेनानी र उत्तर प्रदेशका मुख्यमन्त्री पनि थिए। उनीमाथि आर्य समाजको गहिरो प्रभाव थियो। वर्ष 1926देखि सीबी गुप्त उत्तर प्रदेश कांग्रेस र अखिल भारतीय कांग्रेस कमिटिको सदस्य बनेका थिए। कैयौं विभागहरूमा मन्त्री पद सम्हाले पश्चात 1960देखि 1963सम्म उत्तर प्रदेशका मुख्यमन्त्री पदमा रहेका थिए। उनले समाज सेवाको क्षेत्रमा पनि अनेकौं कार्य गरेका छन्। लखनऊ र गोरखपुर जस्ता शहरलाई आधुनिक वा विकासशील बनाउनको पहल गर्ने चन्द्रभानु गुप्तलाई दरिलो प्रशासन जुझारु नेतृत्वको निम्ति आज पनि सादर सम्झना गर्दछ। जन्मकै कुरा गर्दा 1945मा तकनिकी क्षेत्रमा दिग्गज र देशको ठूलो उद्योगपति शिवनादरको जन्म भएको थियो। यसरी नै 1909मा ईएमएम नबुद्रीको जन्म भएको थियो। इल्लम कुल्लम मानकल्लम शंकरन नम्बुद्री पदको जन्म आजकै दिन भएको हो। उनको जन्म आजकै दिन पालनघाट केरलमा भएको हो। उनी प्रसिद्ध कम्युनिष्ट पार्टीका नेताहरूमा एक थिए, साथै केरलको मुख्यमन्त्री पनि थिए। यसबाहेक उनी समाजवादी मार्क्सवादी विचारक क्रान्तिकारी लेखक इतिहासकार र सामाजिक टीकाकारको रूपमा पनि प्रसिद्ध थिए। यसरी नै 1942मा के कालीमुत्तुको जन्म भएको हो। उनी तमिलनाडु शिवकाशीका लोकसभा सदस्य हुन्।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ र अब कुरा गरौं डिक्सनेरी बारेमा। है डिक्सनेरीलाई हामी शब्दकोश भन्छौं, तपाईँ कति प्रयोग गर्नुहुन्छ?
1: हजुर धेरैपल्ट गर्नुपर्ने हुन्छ,
0: विशेष गरेर अहिले झन् है
1: अहिले चाहिँ हामी फेरि यस्तो भयौं नि, हुन त नेपाली है न अङ्ग्रेजी नै पुरा हुन्छ न नेपाली नै।
0: हजुर विशेष गरी हजुर तपाईँले के भन्नु खोज्नु भयो जस्तो लाग्यो भने हामी अलिकति डिपेन्डेन्ट भयौँ।
1: हजुर हजुर पक्कै
0: डिक्सनेरी छ भने अहिले मोबाइलमा पनि पाइहाल्छ है, त्यहाँ कतिवटा एपहरू पनि छ, त्यसले गर्दाखेरि सजिलोसँग चाहिँ त्यहाँ हामी खोज्ने गर्छौँ है। त्यसले गर्दाखेरि पहिले जस्तो हुन्थ्यो अब याद गर्नुपर्ने, ठुलो डिक्सनेरी खोलेर पल्टाएर याद गर्नुपर्ने, त्यस्तो जरुरी छैन अहिले है। त्यसले गर्दा तर हामी धेरै मात्रामा शब्दहरू प्रयोग गर्छौँ, तर यस डिक्सनेरीको प्रयोग गरि नै रहनुपर्छ भनेर चाहिँ किन भनिन्छ भने नयाँ नयाँ जुन चाहिँ शब्दहरू छ
1: हजुर
0: थपिँदै जाने गर्छ र यसै सम्बन्धमा विशेष गरेर अक्सफोर्ड डिक्सनेरीको बारेमा हामी कुरा गर्न चाहन्छौ आज। तपाईँहरू सबैले डिक्सनेरी या त भनौं शब्दकोशको बारेमा सुन्नु नै भएको होला र विशेष गरेर विद्यार्थी जीवनमा विभिन्न शब्दहरूको अर्थ खोज्नु डिक्सनेरी या त भनौं शब्दकोशको प्रयोग गर्नु भएको होला र अहिले पनि विद्यार्थी नभए तापनि कुनै कठिन शब्दको अर्थ जान्न भनेर शब्दकोशको प्रयोग गर्ने गरिन्छ। शब्दकोश या त भनौं डिक्सनेरी सबै भाषाको आफ्नो शब्दकोश हुन्छ, हिन्दी शब्दकोश, अंग्रेजी शब्दकोश, नेपाली शब्दकोश आदि आदि। र आज हामी एउटा अंग्रेजी शब्दकोशको बारेमा जानकारी गराउन चाहन्छौ श्रोताहरूलाई, त्यो के भने अक्सफोर्ड इंग्लिश डिक्सनेरी। हजुर डिक्सनेरीको नाम तपाईँहरूले विशेष गरेर विद्यार्थी वर्गले अवश्य नै सुन्नु भएको होला र सायद प्रयोग पनि गरिरहनु भएको होला। अक्सफोर्ड इंग्लिश डिक्सनेरी विश्वभरिमा प्रसिद्ध र प्रयोग गरिने अंग्रेजी भाषाको डिक्सनेरी हो। यस अक्सफोर्ड इंग्लिश डिक्सनेरीको इतिहासको कुरा गर्दा सन् 1857 लन्डनको भाषाशास्त्र समाजद्वारा त्यति बेला प्रयोग गरिएको अंग्रेजी डिक्सनेरी अधुरो र कमीहरूले भरिएको भनियो र यस डिक्सनेरीलाई पूरा गर्न र पुननिरीक्षण गर्न एक महत्वाकांक्षी योजनाको प्रारम्भ गरियो। तर यो कुरा कसैलाई पनि थाहा थिएन यसलाई पूरा गर्न र अन्तिम फल पाउन कति समय लाग्नेछ। कार्य शुरू भयो तर यो अति नै सुस्त गतिले चलिरह्यो। यसलाई ध्यानमा राखेर अन्तत सन् 1879 भाषाशास्त्र समाजद्वारा डिक्सनेरी बनाउने कार्यका लागि अक्सफोर्ड युनिभर्सिटी प्रेस र जेम्स एच मरेसँग सम्झौता पत्रमा हस्ताक्षर गरियो। त्यस समय यस डिक्सनेरीलाई न्यू इंग्लिश डिक्सनेरी भनिन्थ्यो र पछि गएर यो अक्सफोर्ड इंग्लिश डिक्सनेरी बन्न पुग्यो। यो डिक्सनेरीलाई चार खण्ड 6400 पाना भएको, जसमा 1150 ईस्वी सम्बद्धदेखि प्रयोग गरिएको अंग्रेजी शब्दहरूलाई सम्मिलित गर्ने योजना थियो र यो अनुमान लगाइएको थियो कि यो कार्य 10 वर्षमा पूरा हुनेछ। तर 5 वर्षको समय बितिसक्दा पनि मरे र उहाँको साथी एएनटी आन शब्दसम्म मात्र पुगेका थिए। तब उनीहरूले यो कुरा थाहा पाए कि समयसँगै अनेकौं नयाँ अंग्रेजी शब्दहरूको उत्पत्ति भइरहेको छ र अंग्रेजी भाषाको विस्तार सदैव भइ नै रहेको थाहा पाए र नयाँ नयाँ अंग्रेजी शब्दहरूमाथि ती शब्दहरूको अर्थमाथि नजर राख्ने काम र 700 वर्षदेखि प्रयोग गरिएको अंग्रेजी शब्दहरूको जाँच गर्ने कार्य एक चुनौतीपूर्ण कार्य थियो। सन् 1884 जेम्स एच मरे र उहाँको दलद्वारा डिक्सनेरीको प्रथम भाग प्रकाशित गर्नमा सफल भए, तर यसमा अझ विस्तृत र वृहत स्तरमा कार्य गर्नुपर्छ भन्ने कुरा थाहा पाए। डिक्सनेरीको प्रथम भाग प्रकाशित भएपछि पनि 40 वर्षसम्म यसमाथि कार्य चलिरह्यो र डिक्सनेरीको अन्य भागहरू पनि प्रकाशित गरियो। सन् 1928 अप्रेल महिनामा डिक्सनेरीको अन्तिम खण्ड प्रकाशित गरियो, जहाँ पहिले यस डिक्सनेरी चार खण्डको 6400 पन्नाको हुने सम्भावना व्यक्त गरिएको थियो। तर यो डिक्सनेरी जसलाई अ न्यू इंग्लिश डिक्सनेरी अन हिस्टोरिकल प्रिन्सिपलको नामले प्रकाशित गरियो तब यो 10 खण्डको जसमा 4 लाख भन्दा बेसी अंग्रेजी शब्दहरूको समावेश गरिएको थियो। यसरी 1857 थालिएको कार्य 1928 गएर सम्पन्न भयो। तर दिनदिनै अंग्रेजीको नयाँ शब्द उत्पत्ति हुने भएकोले डिक्सनेरी बनाउने कार्य सम्पन्न भयो भन्न सकिँदैन। त्यसपछि आधुनिक समयमा डिक्सनेरीको विस्तार गर्ने कार्य रबर्ट वर्सफिल्डले गर्न थाले। उहाँले डिक्सनेरीमा अन्य देशमा जस्तै अमेरिका, अस्ट्रेलिया, न्यूजील्याण्ड आदि जस्ता देशहरूमा प्रयोग गरिने शब्दहरू र यसका अर्थहरू डिक्सनेरीमा हाल्न थाले। यसरी नै जोन सिम्पसन र एडमन्ड विनरले पनि डिक्सनेरीको विस्तारमा उल्लेखनीय कार्य गरे र वर्ष 1889 द अक्सफोर्ड इंग्लिश डिक्सनेरीको दोस्रो संस्करण प्रकाशित गरियो, जो 20 खण्डको 22,000 पन्ना थियो। सन् 1992 यो 20 खण्डको अक्सफोर्ड डिक्सनरीलाई सीडी रोम या त भनौं सीडीमा उपलब्ध गराएपछि डिक्सनरीको इलेक्ट्रोनिक युगको स्थापना भयो। यतिको समय बितिसक्दा पनि दिनदिनै अंग्रेजीको नयाँ शब्दहरूको उत्पत्ति भइरहेको छ र डिक्सनरीमा नितदिन नयाँ शब्द थपिँदै गएको छ र डिक्सनरीको अझ विस्तार जारी नै छ। अक्सफोर्ड डिक्सनरीद्वारा वर्षको हरेक 3 महिनामा उत्पत्ति भएको नयाँ शब्दहरूको मूल्यांकन गरिन्छ र अक्सफोर्ड डिक्सनरीमा 30 शब्द समाविष्ट गरिन्छ। यसरी जनवरीदेखि मार्च, अप्रेलदेखि जून, जुलाईदेखि सेप्टेम्बर र अक्टोबरदेखि डिसेम्बरसम्म गरी वर्षलाई 4 भागमा विभाजित गरिएको छ र प्रत्येक 3 महिनामा डिक्सनरीमा नयाँ शब्दहरू समाविष्ट गरिन्छ। त श्रोता, यो थियो जानकारी डिक्सनरी बारे, विशेष गरेर अक्सफोर्ड इंग्लिश डिक्सनरी बारे।
1: हजुर श्रोता, अब कुरा गरौं देश विदेशमा विगतमा घटेका घटनाहरूबारे। 1223 फिलिप द्वितीयको मृत्यु पश्चात उनको छोरा लुई फ्रान्सका राजा बनेका थिए।
0: 1864 आजकै दिन हेलेना मोन्टनोमा सुनको पत्तो लागेको थियो। हजुर 1868 आजकै दिन नाप्ने इन्ची टेपको पेटेन्ट पाएका थिए एल्विन जे फेलोजले। 1914 श्रोता, आजको दिन लिक्विड फोइल्ड रकेट डिजाइनको पेटेन्ट रबर्ट गोडेनलाई प्राप्त भएको थियो भने 1967 चन्द्रमाको लागि लन्च गरेको सर्भियर 4 आजकै दिन चन्द्रमाको सतहमा अवतरण हुन लागेको बेला विस्फोट भएको थियो।
1: 1999 मेकरी मोरिटा पापुआ न्यू गिनीको प्रधानमन्त्री नियुक्त भएका थिए। 2008 कुरा गर्दा भेनेजुएलाको डाइना मेन्डोजाले मिस युनिभर्सको खिताब जितेकी थिइन्। 2008 विश्वको सबैभन्दा बुर्जुक इन्टरनेट ब्लगरको रूपमा चर्चित अस्ट्रेलियाई महिलाको निधन भएको थियो।
0: हजुर आजकै दिनको प्रसंगमा कुरा गर्दा श्रोता, 2014 आजकै दिन चर्च अफ इंग्ल्याण्डले महिलाहरूलाई पनि विशप बन्नको लागि मतदान गरेका थिए। 2015 आजकै दिन हार्पर लीको दोस्रो विश्व चर्चित पुस्तक गोसेट अ वाचम्यान विश्वका 17 देशहरूमा बिक्री गरिएको थियो। उनको 1957 पहिलो पुस्तक हो टु किल अ मकिङ बर्ड। उसै गरी 2015 नै आजकै दिन वैज्ञानिकहरूले नयाँ कणहरू अर्थात पार्टिकल्सको खोज गरेका थिए र त्यसको नाम राखिदिएका थिए पेन्टाक्वार्क। यसै गरी वर्ष 2019 आजकै दिन 4:57 लामो म्याचमा नोभाक जोकोभिचले रोजर फेडररलाई 7-6, 1-6, 7-6, 4-6, 13-12 हराएर 16 ग्रान्ड स्ल्याम विम्बल्डन मेन्स टेनिसको खिताब आफ्नो झोलीमा हाल्न सफल भएका थिए। 2019 कुरा गर्दा आजकै दिन डेमोक्रेटिक रिपब्लिक अफ कंगोको गोमा शहरमा प्राय 1600 मानिसहरू इबोला भाइरसले संक्रमित भएको एउटा रिपोर्टले पुष्टि गरेका थिए। 2019 कुरा गर्दा आजकै दिन इंग्लिश मर्सिडिज ड्राइभर लुइस हेमिल्टनले सिल्भर स्टोनमा भएको 6 ब्रिटिश फर्मुला 1 ग्राण्ड प्रिक्स खिताब जितेका थिए।
2: यसै गरी श्रोता, 14 जुलाई 2023 दिन भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान इसरोले चन्द्रमामा भारतको तेस्रो अभियान चन्द्रयान 3 प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटामा स्थित सतीश धवन स्पेस सेन्टरबाट गरेको थियो। यो चन्द्रयान 3 अभियान अन्तर्गत विक्रम लुनर ल्याण्डर अनि प्रज्ञान नामक रोवर पठाइएको थियो। यस अभियानको उद्देश्य चन्द्रमाको दक्षिणी गोलार्धमा ल्याण्ड गर्नु थियो र 23 अगस्त 2023 दिन भारतले इतिहास रच्दै चन्द्रमाको दक्षिणी गोलार्धमा ल्याण्ड गर्ने प्रथम देश बन्न पुगेको थियो।
0: यो थियो श्रोता आजकै दिन देश विदेशमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। जानकारीपछि रमाइलो गरौं एउटा गीत सुनेर।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट। श्रोता हाम्रै बजे भन्नुहुन्थ्यो उहिले हाम्रो पालोमा न त मोटर गाड़ी न त कुनै सवारी साधन न त खुट्टामा जुत्ता नै यस्तोमा हिँडेरै कोसौ कोस दूरसम्म पुग्थे। आफन्त छर छिमेकसित भेटघाट र भलाकुसारी हुन्थे भने आफ्नै बारीमा उब्जाएर खाइन्थ्यो टन्न कोदोको ढेँडो घोगे जुनेलो कोदो र फापरको पिठोको रोटी सागसब्जी फल्थे उत्तिकै दूध दही मही र घिउ त कति खाइन्थ्यो खाइन्थ्यो न त कुनै रोग लाग्थ्यो न त बिमार नै परिन्थ्यो। श्रोता यो त थियो बजेको जमानाको कुरा तर वर्तमानमा आइपुग्दा हामीले देखिरहेका छौं भोगिरहेका पनि छौं अनेक रोग कष्ट र बिमारहरूले मानिसहरू ग्रसित भइरहेका छन्। अर्को अर्थमा भन्ने हो भने जति जति चिकित्सा विज्ञानले प्रगति गर्दै गइरहेको छ उति उति मानिसहरू विभिन्न रोगहरूले ग्रसित बन्दै गइरहेका छन्। यस्तोमा आज हामी कुरा गर्न लागेका छौं सार्कोमा क्यान्सर रोगको बारेमा किनभने यो जुलाई महिनालाई सार्कोमा अवेरनेस महिनाको रूपमा पालन गरिरहेको छ। चिकित्सा विज्ञानले विशेष तीन प्रकारको सार्कोमा क्यान्सरको बारेमा बताएको छ त्यो हो सफ्ट टिश्यू सार्कोमा अर्थात कोमल मांसपेशीहरूमा हुने सार्कोमा बोन सार्कोमा अर्थात हड्डीहरूमा हुने सार्कोमा रोग अनि अर्को हो जीआईएसटी अर्थात पेटमा हुने ग्यास्ट्रो इन्टेस्टाइनल स्ट्रोमल ट्युमर्स यसरी यी ठाउँहरूमा हुने यो रोग प्राय प्राय सय विभिन्न प्रकारका हुने गरेका छन् र हरेक वर्ष 3,330 व्यक्तिहरू सफ्ट टिश्यू सार्कोमाले अनि 500 भन्दा बढी मानिसहरू बोन सार्कोमा ले युनाइटेड किंगडममा मात्र प्रभावित भएको एउटा रिपोर्टले बताएको छ। श्रोता सार्कोमा क्यान्सरले शरीरको प्राय प्राय भित्री साथै बाहिरी अंगहरूमा प्रभावित पार्ने गरेको भेटाइएको छ भने साधारण हिसाबमा हात खुट्टा घाँटीसम्ममा पनि असर पार्ने गरेको छ तर सबै बोन क्यान्सर भने सार्कोमा हुँदैन। बोन सार्कोमा सफ्ट टिश्यू सार्कोमा जीआईएसटी सितै गाइनेकोलोजिकल सार्कोमा पनि एउटा कमन क्यान्सर हो जो विशेष गरी नारीहरूको युट्रस ओभरिज भजाइना फेलोपियन ट्यूब्स आदिमा असर पार्ने गरेको छ। जुन क्यान्सरलाई युटेरिन सार्कोमा पनि भनिन्छ जुन क्यान्सरले सबै उमेरका नारीहरूलाई असर पार्ने गरेको छ। उसै गरी पेटमा पाइने अर्को सार्कोमा क्यान्सर हो रेट्रोपेरिटोनल सार्कोमा। श्रोता सार्कोमा एउटा अनौठो प्रकारको क्यान्सर रोग हो जसको बारेमा अझै पनि शोध चलिरहेको छ। यो रोग लाग्नुको कारण अनि उपचारको बारेमा पनि र भनिएको छ यो रोग अर्ली स्टेजमा थाहा पाउन सके अनि सठिक उपचार मिलेमा निको हुन सक्छ तर यो रोग छुट्याउन ढिलो भएमा र शरीरको एक अंगदेखि अर्को अंगमा फैलिएर गए भने विशेष उपचारको खाँचो पर्न जान्छ र अहिले आएर युनाइटेड किंगडममा मात्र प्रत्येक दिन 10 जना व्यक्तिहरूमा यो रोग फैलिएको पत्तो लागेको छ र यसै रोगको जानकारी लिनको लागि र यस रोगसित जुझिरहेका रोगीहरूको सही उपचार र हौसलाका लागि यो जुलाई महिनालाई अन्तर्राष्ट्रिय स्तर सार्कोमा जागरूकता महिनाको रूपमा पालन गरिन्छ।
1: श्रोता आज पढ्न गएको दिवसहरूको कुरा गर्नुपर्दा आजको दिनलाई विश्व चिम्पाङ्जी दिवसको रूपमा पनि पालन गरिन्छ। हजुर श्रोता मानव जातिसँग सबैभन्दा बेसी मेल खाने जीवित प्रजाति जसलाई मानव जातिको नजिकैको सम्बन्धी पनि मानिने चिम्पाङ्जीको सम्मानमा प्रत्येक वर्ष 14 जुलाईको दिनलाई विश्व चिम्पाङ्जी दिवसको रूपमा पालन गरिन्छ। 14 जुलाईको दिन यो दिवस पालन गरिनुको कारण के हो भने यही दिन सन् 1960 इंग्ल्याण्डकी डाक्टर जेन गुडअल जो कि एक जुलोजिस्ट अर्थात जीव विज्ञानी एवं प्राइमोलोजिस्ट अर्थात बाँदरहरूको प्रजातिको अध्ययन गर्ने हुनुहुन्थ्यो उहाँ प्रथम पटक जानियाको गोम्बे नेशनल पार्क पुग्नु भएको थियो। डाक्टर गुडअलले नै त्यस नेशनल पार्कमा चिम्पाङ्जीहरूमाथि गर्नुभएको अध्ययनमा यो प्रथम पटक पत्तो लगाउनु भएको थियो कि चिम्पाङ्जीहरूले उपकरण बनाउने गर्छन् र प्रयोग गर्ने गर्छन्। यिनीहरूको एक आपसमा सम्पर्क गर्ने एउटा जटिल तन्त्र र सामाजिक ढाँचा रहेको छ र यी चिम्पाङ्जीहरू परोपकारी जीव हुने गर्दछन्। डाक्टर गुडअलले चिम्पाङ्जीहरूमाथि गर्नुभएको यस्ता थुप्रै अध्ययनहरूलाई सम्मान दिन र चिम्पाङ्जीको संरक्षण र सम्वर्धन गर्न प्रति जागरूकता जगाउन प्रत्येक वर्ष 14 जुलाईको दिनलाई विश्व चिम्पाङ्जी दिवसको रूपमा मनाउने गरिन्छ। श्रोता यो थियो 14 जुलाई अर्थात आजको दिन पालन गरिने विश्व चिम्पाङ्जी दिवसबारे छोटो जानकारी।

0: हजुर श्रोता, यसैको साथ आज पनि कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। फेरि भोलि पनि हामी यस्तै अन्य जानकारी लिएर उपस्थित हुनेछौ भन्दै अहिलेलाई विदा माग्छौ। विदा दिनुहोस्।
1: नमस्कार।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। समय यस बेला बिहानको 8 बज्न लागेको छ र अब यहाँहरूले सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्र र उत्तर पूर्वी सेवा सिलोङ केन्द्रबाट क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

मिडियम वेभ 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा र न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता समय यस बेला बिहानको 8:40 भइरहेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम गीतिमालाको यो बसाईमा आज हामी लिएर आएका छौ कलाकार पवन राई र पासाङ डोमा लामाको आवाजमा सजिएका केही नेपाली आधुनिक गीतहरू। त श्रोता कार्यक्रमको शुभारम्भ गरौं कलाकार पवन राईको आवाजमा सजिएका यस गीतबाट।

भूल्न खोज्दा पनि केही सम्झनाहरू मनको कुनामा सधैं जीवित रहन्छन्। हजुर श्रोता, यसरी नै कार्यक्रम गीतिमालालाई अघि बढ़ाउँदै अब सुनौ गायिका पासाङ डोमा लामाको मधुर स्वरमा रहेको यस गीतलाई।

श्रोता, यसै गीतका साथ कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। यो आकाशवाणी गान्तोकको, अब सुन्नुहोस् मुख्य समाचार। हिजो राज्यका प्राय सबै जिल्लामा आदिकवि भानुभक्त आचार्यको 200 जन्म जयन्ती श्रद्धा र उत्साहका साथ मनाइयो। भानुदनमा आयोजित पूर्वदाह कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुरले आदिकविको प्रतिमामा मूल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभयो भने सोरेङको जनटारमा सम्पन्न राष्ट्रिय स्तरको भानु जयन्ती समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित हुनुहुन्थ्यो। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले टीटीएफ कोलकाता 2026 आफ्नो सहभागिता जनाई टीटीएफ उत्कृष्टता पुरस्कार समूह सहभागिता पुरस्कार प्राप्त गर्यो। मतदाता नामावली संशोधन प्रक्रियालाई सहज बनाउन पाकिम जिल्ला अन्तर्गतका पाँचै विधानसभा निर्वाचन क्षेत्र जिल्ला निर्वाचन अधिकारी डीईओ र सहायक निर्वाचन दत्ता अधिकारीहरू एईआरओहरू नियुक्त गरिएका छन्। याङथाङ निर्वाचन क्षेत्रका क्षेत्र विधायक भीमहाङ लिम्बुले हिजो गेजिङको कियोङसा मैदानमा सिन्थेटिक टफको निर्माण कार्यको निरीक्षण गर्नुभयो। हरियो विरासत छोडी राख्नुहोस् विषय अन्तर्गत सिक्किम पर्यावरण पर्व 2026 निरन्तर पालनाको एक भागका रूपमा वन तथा वातावरण विभागको मंगन क्षेत्रीय डिभिजनले हिजो थिङचिममा एभिन्यू विरूवा रोपण अभियान सहित 13 दिनमा वातावरणीय पहलहरूको श्रृंखलालाई निरन्तरता दियो। सुन्दै हुनुहुन्थ्यो आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला बिहानको 9:02 भएको छ र अब प्रस्तुत छ पुराना हिन्दी चलचित्रका गीतहरूले समेटेको कार्यक्रम चित्रांजली। कार्यक्रम चित्रांजलीको पर्खाईमा बस्नुभएका हाम्रा सम्पूर्ण संगीत प्रेमी श्रोताहरूलाई कार्यक्रममा हार्दिक स्वागत जनाउँदछौ। प्रिय श्रोता, कार्यक्रमको थालनी गर्न लागिरहेका छौ चलचित्र साथियाबाट कलाकार अदनान सामी हेमा सरदेसाईको आवाजमा सजिएको गीतबाट। श्रोता, स्वीकार गर्नुहोस् यो पहिलो प्रस्तुति।

श्रोता बस्नुहोस् यस कार्यक्रमको अर्को गीत चकदी इण्डिया चलचित्रबाट कलाकार हेमा सरदेसाईको आवाजमा रहेको यो गीत।

यसरी नै कार्यक्रम चित्रांजलिमा अन्तिम गीत प्रस्तुत गर्न लागिरहेका छौं। चलचित्र हिरो हिन्दुस्तानीबाट गायक कलाकार कुमार शानु अनि साधना सरगमको स्वरमा, त श्रोता स्वीकार गर्नुहोस् यो अन्तिम गीत।

श्रोता, यसै गीतका साथ कार्यक्रम चित्रांजलिको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 9:30 भइरहेको छ र अब यहाँहरूमाझ प्रस्तुत गर्न लागिरहेका छौं विभिन्न कलाकारहरूको आवाजमा सजिएका केही नेपाली देशभक्ति गीतहरू। त श्रोता, कार्यक्रमको नेपाली देशभक्ति गीतमा हामी सुनाउन लागिरहेका छौं कलाकार नारायण राई अनि समूहको आवाजमा रहेका यस गीतलाई।

श्रोताहरूले भर्खरै सुन्नुभयो कलाकार मणिकमलनी समूहको आवाजमा रहेको गीतलाई भने अब फेरि सुनौ यो अघिल्लो गीत कलाकार हीरा रसैली अनि साथीहरूको स्वरमा।

श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम नेपाली देशभक्ति भने कार्यक्रममा अब अर्को गीत सुनाउन लागिरहेका छौं कलाकार रामला राईको आवाजमा सज्जेका गीतलाई।

श्रोता कार्यक्रम नेपाली देशभक्ति गीतको निर्धारित समय यही पूरा हुँदछ। यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् मुख्य समाचार। हिजो राज्यका प्राय सबै जिल्लामा आदिकवि भानुभक्त आचार्यको 212 जन्म जयन्ती श्रद्धा र उत्साहका साथ मनाइयो। भानुदनमा आयोजित पूर्वदा कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुरले आदिकविको प्रतिमामा मूल्यार्पण गरी श्रद्धांजलि अर्पण गर्नुभयो भने सोरेङको जनटारमा सम्पन्न राष्ट्रिय स्तरको भानु जयन्ती समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित हुनुहुन्थ्यो। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले टीटीएफ कोलकाता 2026 आफ्नो सहभागिता जनाई टीटीएफ उत्कृष्टता पुरस्कार समूह सहभागिता पुरस्कार प्राप्त गर्यो। मतदाता नामावली संशोधन प्रक्रियालाई सहज बनाउन पाकिम जिल्ला अन्तर्गतका 5 विधानसभा निर्वाचन क्षेत्रका जिल्ला निर्वाचन अधिकारी डीईओ र सहायक निर्वाचन दत्ता अधिकारीहरू एईआरओहरू नियुक्त गरिएका छन्। याङथाङ निर्वाचन क्षेत्रका क्षेत्र विधायक भीमहाङ लिम्बुले हिजो गेजिङको क्योङसा मैदानमा सिन्थेटिक टर्फको निर्माण कार्यको निरीक्षण गर्नुभयो। हरियो विरासत छोडी राख्नुहोस् विषय अन्तर्गत सिक्किम पर्यावरण पर्व 2026 निरन्तर पालनाको एक भागका रूपमा वन तथा वातावरण विभागको मंगन क्षेत्रीय डिभिजनले हिजो थिङचिममा एभिन्यू बिरूवा रोपण अभियान सहित 13 दिनमा वातावरणीय पहलहरूको श्रृंखलालाई निरन्तरता दियो।

आकाशवाणी को गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको घड़ी अनुसार समय यस बेला 10:02 भइरहेको छ र अब यहाँहरूमाझ प्रस्तुत गर्न लागिरहेका छौं नयाँ हिन्दी फिल्मी गीतहरूको कार्यक्रम ताजी तरानी। कार्यक्रम ताजी तरानीको पर्खाईमा बस्नुभएका सम्पूर्ण संगीत प्रेमी श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदछौं। श्रोताहरूको मनोरञ्जनका निम्ति कार्यक्रममा पहिलो कुसिली लिएर आएका छौं चलचित्र फाइटरबाट कलाकार हीरा सुमानी, विशाल डादलानी अनि साथीहरूको आवाजमा रहेको गीत। त श्रोता स्वीकार गर्नुहोस् कार्यक्रमको पहिलो कुसिली।

श्रोता, यसरी नै कार्यक्रमलाई अघि बढ़ाउने क्रममा अब फेरि सुनाउन लागिरहेको छौं गायक कलाकार मीट ब्रूस अनि स्टिभेन बेनको आवाजमा चलचित्र सिमला मिर्चबाट लिएको गीत। त श्रोता, स्वीकार गर्नुहोस् यो गीत।

यहाँहरूले भर्खरै सुन्नुभयो कलाकार राघव चैतन्य अनि प्रीतमको मधुर आवाजमा चलचित्र एनिमलबाट भने कार्यक्रम ताजी तरनीमा अर्को गीत सुनाउन लागिरहेका छौ। चलचित्र मिस्टर एड विशेष माहीबाट कलाकार मोहम्मद फैजको एकल आवाजमा रहेको गीतलाई।

श्रोताहरूले भर्खरै सुन्नुभयो पीडी चलचित्रबाट कलाकार मोहित चौहानको स्वरमा भने कार्यक्रमलाई अघि बढ़ाउँदै अब सुनौ यो अघिल्लो गीत तेरी बातों में ऐसा उल्झा जियाबाट गायक राघव तनिष बाक्सी अनि आशिष कौरको स्वरमा।

यसै गीतका साथ कार्यक्रम ताजेतरानी यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं र समय यस बेला 10:30 भइरहेको छ र अब यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी एफएम गोल्डमा कार्यक्रमहरू।

मिडियम वेभ 213.7 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। उसको साथै श्रोताले हामीलाई एफएम कञ्चनजङ्घा 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। समय अहिले बिहानको 11:40 भएको छ। अब यहाँ समक्ष प्रस्तुत गर्दैछौ नारी संसार कार्यक्रम।

कार्यक्रम नारी संसार सुनिरहनु भएका सम्पूर्ण रेडियो प्रेमी श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता कार्यक्रम नारी संसारको आजको श्रृंखलामा मैले एउटा समसामयिक विषयवस्तु लिएर आएको छु। त्यो के हो त भन्नुहोला भन्दा सामाजिक सञ्जाल अर्थात सोशल मिडिया, सशक्तिकरण, दबाव र प्रभाव। सामाजिक सञ्जालका माध्यममा चाहिँ हामीले आफूले आफूलाई कसरी सशक्तिकरण गर्न सक्छौ अथवा सशक्त बनाउन सक्छौ, यसले के कस्ता दबाव सृजना गर्छ र यसले हाम्रो दैनिक जीवनमा कस्तो खालको प्रभाव पार्छ त। हामीले सदैव प्रयोग गर्दै आइरहेको फेसबुक जुन निलो रंगमा छ है, यो फेसबुकको निलो रंग र मार्क जुगरबर्ग बीचको सम्बन्ध चाहिँ कस्तो रहेको छ अलिकति सुनौ है त। जस्तै फेसबुकको लोगो र थीम निलो हुनुको पछाडि एउटा विशेष कारण छ। फेसबुकका संस्थापक मार्क जुगरबर्गलाई द रेड ग्रीन कलर ब्लाइन्डनेस छ। उनले रातो र हरियो रंग राम्रोसँग छुट्याउन सक्दैनन्, तर निलो रंग उनको सबैभन्दा स्पष्ट देख्ने रंग हो, त्यसैले उनले फेसबुकको रंग निलो रोजेका हुन् भन्ने कुरा हामीलाई जानकारीमा आएको छ। ट्विटर अहिलेको एक्सको लोगोमा लामो समयसम्म रहेको त्यो निलो चराको आफ्नै नाम थियो। बास्केटबल खेलाड़ी ल्यारी बर्डको सम्मानमा त्यो चराको नाम ल्यारी राखिएको थियो। र श्रोता, अर्को सामाजिक सञ्जालकै अर्को रमाइलो कुरा गर्नुपर्दा, हामीले आँखा झिम्क्याउने समयमा अर्थात जति समयमा हामीले आफ्ना आँखालाई एकपल्ट झिम्क्याउँछौ त्यो समयमा सामाजिक सञ्जालमा लाखौं गतिविधिहरू भइसकेका हुन्छन्। सामान्यतया एक सेकेण्डमा इन्स्टाग्राममा 1000 भन्दा बढ़ी फोटोहरू अपलोड हुन्छन्, युट्यूबमा घण्टौं लाग्ने भिडियोहरू स्ट्रीम भइरहेका हुन्छन् भने फेसबुकमा लाखौं लाइक र कमेन्ट भइसकेका हुन्छन्। र यो जुन हामीले ह्याशट्याग देख्छौ नि है सोशल मिडियाहरूमा, त्यो ह्याशट्याग चाहिँ आजभोलि हरेक पोस्टमा प्रयोग हुने ह्याशट्यागको शुरूआत सामाजिक सञ्जाल कम्पनीहरूले गरेका होइनन्। 2007 क्रिस मेसिना नामका एक प्रयोगकर्ताले ट्विटरमा एउटै विषयका कुराकानीलाई एउटै ठाउँमा समेट्नका लागि पहिलो पटक ह्याशट्यागको प्रयोग गर्ने प्रस्ताव राखेका थिए, जुन पछि विश्वभर हिट भयो। र फेसबुकले शुरूमा लाइक बटनको नाम औसम अर्थात अद्भुत राख्ने विचार गरेको थियो, तर पछि मार्क जुगरबर्गले यसलाई परिवर्तन गरेर लाइक राख्ने निर्णय गरे, जुन आज इन्टरनेटको सबैभन्दा बढ़ी प्रयोग हुने शब्दमध्ये एक बनेको छ। श्रोता, त्यसै गरी इन्स्टाग्रामका सहसंस्थापक केविन स्ट्रोमले 16 जुलाई 2010 इन्स्टाग्राममा पहिलो फोटो पोस्ट गरेका थिए। त्यो फोटो कुनै मानिसको नभएर एउटा कुकुरको तस्विर थियो, जसमा उनकी प्रेमिकाको खुट्टा पनि देखिएको थियो। के तपाईलाई थाहा छ, सामाजिक सञ्जालको अत्याधिक प्रयोगले मानिसको मस्तिष्कमा डोपामाइन नामक हर्मोन उत्सर्जन गर्छ। यो त्यही हर्मोन हो जुन जुवा खेल्दा वा कतिपय नशालु पदार्थ सेवन गर्दा निस्किन्छ। त्यसैले हामीहरूलाई अर्थात हामी मानिसहरूलाई सामाजिक सञ्जालको लत बस्ने गर्छ भन्ने गरेको पनि पाइन्छ। र श्रोता, कुराकानी गर्दै हामी साथमा गीत संगीत सुन्नेछौं।

श्रोता, आजको डिजिटल युगमा सामाजिक सञ्जाल अर्थात सोशल मीडिया मानव जीवनको एउटा अभिन्न अंग बनिसकेको छ। यसले संसारलाई एउटा सानो गाउँमा रूपान्तरण गरिदिएको छ। यसका बहुआयामिक पाटहरू छन् जसलाई सबलीकरण, दबाव र प्रभाव गरी मुख्य तीन स्तम्भमा राखेर विश्लेषण गर्न सकिन्छ। र आज हामी कार्यक्रममा यसै विषयवस्तुमाथि कुराकानी गर्नेछौ। सामाजिक सञ्जालले सर्वसाधारण नागरिकलाई अभूतपूर्व शक्ति र आवाज दिएको छ। जस्तै कि आवाजविहीनहरूको आवाज बनेको छ आज सामाजिक सञ्जाल। मूलधारका संचार माध्यममा स्थान नपाएका सीमान्तकृत समुदाय, महिला र अल्पसंख्यकहरूले आफ्ना मुद्दा प्रवर्धन गर्न यसको प्रयोग गरिरहेका छन्। त्यसै गरी शिक्षा, सिप र नयाँ प्रविधि बारे जानकारी क्षणभरमै विश्वभर फैलिन्छ, जसले मानिसहरूलाई आत्मनिर्भर बन्न सघाउँछ। त्यसै गरी साना व्यवसाय र स्थानीय उत्पादनहरूले बिना कुनै ठूलो लगानी, विज्ञापन खर्च विश्वव्यापी बजार पाएका छन्। त्यसै गरी सामाजिक ऐक्यबद्धताको कुरा गर्ने हो भने प्राकृतिक विपत्ति वा अन्यायकै विरूद्धमा पनि संसारभरिका मानिसहरू क्षणभरमै एकजुट हुन र कोष संकलन गर्न सक्छन्। यो त भयो सशक्तिकरणको कुरा। त्यसै गरी सशक्तिकरणसँगै यसले अर्थात सामाजिक सञ्जालले समाज र व्यक्तिमाथि एक प्रकारको अदृश्य तर गम्भीर मनोवैज्ञानिक दबाव पनि सृजना गरेको छ। त्यो के हो त भन्दा पियर प्रेसर, अर्थात अरूको पर्फेक्ट देखिने डिजिटल जिन्दगी, चाहे त्यो झुटो नै किन नहोस्, हेरेर मानिसहरूमा आफ्नो जीवनप्रति हीनता बोध र मानसिक तनाव पैदा हुने गरेको छ। त्यसै गरी साइबर बुलिङ र ट्रोलिङ, फरक मत राख्दा वा सानो गल्ती हुँदा पनि सामूहिक रूपमा गाली गलोज, साइबर बुलिङ गर्ने र मानसिक रूपमा विक्षिप्त बनाउने प्रवृत्ति बढ़ेको छ। त्यसै गरी गोपनीयताको संकट, 24 घण्टा अनलाइन आइरहनु पर्ने र आफ्नो निजी जीवनका हरेक पल अपडेट गर्नुपर्ने सामाजिक दबाव महसुस गरेर धेरैजनाहरूले आफ्ना दैनिक जीवनमा भइरहेका सामान्य घटनाहरूलाई पनि सामाजिक सञ्जालको विषयवस्तु बनाउने गरेको हामीले देखेका छौं। त्यसै गरी भर्चुअल पहिचानको होड, लाइक, कमेन्ट र शेयरको संख्याका आधारमा आफ्नो आत्मसम्मान मापन गर्ने गलत संस्कृतिको विकास पनि हुँदै गइरहेको छ। यी त भए सामाजिक दबावका कुरा। त्यसै गरी प्रभाव अर्थात इन्फ्लुएन्सको कुरा गर्ने हो भने सामाजिक सञ्जालले मानव व्यवहार, राजनीति र संस्कृतिलाई नै पुनर्भाषित गरिसकेको छ। जनमत निर्माण र राजनीतिक चुनावका एजेण्डा तय गर्नेदेखि लिएर राजनीतिक क्रान्ति जस्तै विभिन्न देशका जनआन्दोलनहरू फैलाउन यसले मुख्य भूमिका खेल्छ। उपभोक्तावादी संस्कृति, इन्फ्लुएन्सरहरूको पछि लागेर आवश्यक नभएका सामानहरू किन्ने र फेसन पछ्याउने प्रवृत्तिको विकास पनि भएको छ। त्यसै गरी भ्रामक सूचनाहरू पनि सामाजिक सञ्जाल मार्फत फैलिने गरेका छन्। मिस इन्फर्मेशनहरू प्रोभाइड गर्ने, जस्तै कि फेक न्यूज र अफवाहहरू डढेलो चाहिँ फैलिँदा यसले सामाजिक सद्भाव बिग्रने, दंगा भड्किने खतरा सधैँ रहन्छ। त्यसै गरी सम्बन्ध र संचारको रूपान्तरण पनि सामाजिक सञ्जालको माध्यमबाट भइरहेको हामी पाउँछौ। जस्तै कि भौतिक रूपमा नजिक रहेका मानिसहरू टाढा हुने र भर्चुअल साथीहरू नजिक हुने, विरोधाभासपूर्ण सामाजिक सम्बन्धको निर्माण भएको छ। श्रोत, सामाजिक सञ्जाल आफैमा राम्रो वा नराम्रो होइन, यो एउटा शक्तिशाली औजार मात्र हो। यसले हामीलाई सबलीकृत गर्ने कि यसको दबाव र नकारात्मक प्रभावमा परेर आफ्नो पहिचान गुमाउने भन्ने कुरा यसको प्रयोगकर्ता अर्थात हाम्रो सचेतना र विवेकमा भर पर्छ। डिजिटल साक्षरता र अनुशासित प्रयोग नै आजको आवश्यकता हो। श्रोत, सामाजिक सञ्जाल केवल मनोरञ्जन वा कुराकानी गर्ने माध्यम मात्र होइन, यो सही तरिकाले प्रयोग गर्दा सशक्तिकरणको सबैभन्दा शक्तिशाली औजार बन्न सक्छ भने यसले आम नागरिक, महिला, सीमान्तकृत समुदाय र युवाहरूलाई विभिन्न क्षेत्रमा सबल बनाउन पनि मदत पुर्याउँछ र सामान्य नागरिकलाई पनि आफ्नो विचार, अन्याय र उत्पीडन विरूद्ध सिधै आवाज उठाउने मञ्च दिएको छ यसले। र विभिन्न सामाजिक आन्दोलनहरू यसकै उदाहरण पनि हुन् जसले विश्वभरका पीड़ितहरूलाई एकजुट गराएर न्यायका लागि सशक्त पनि बनायो। र श्रोता, बिना लगानी बजार प्रवर्धन गर्न पनि सामाजिक सञ्जालले धेरै महत्वपूर्ण भूमिका खेल्ने गरेको छ। जस्तै कि फेसबुक, इन्स्टाग्राम वा टिकटकको प्रयोग गरेर मानिसहरूले आफ्नै घरबाट हस्तकला, कपड़ा वा खानेकुराका व्यापार शुरू गरेका छन्। महिला र युवा सशक्तिकरण का कार्यक्रमहरू पनि नभएका होइनन्। थुप्रै महिला तथा युवाहरू इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटर वा अनलाइन विक्रेता बनेर आर्थिक रूपमा आत्मनिर्भर भएका छन्, जसले उनीहरूको सामाजिक र आर्थिक हैसियत बढ़ाएको छ। त्यसै गरी ज्ञान, सिप र शिक्षाको लोकतान्त्रिकरण पनि भएको छ। महँगो कलेज वा तालिम केन्द्र जान नसक्नेहरूका लागि सामाजिक सञ्जालले ज्ञानको ढोका खोलिदिएको छ भन्दा गलत नहोला।
जस्तै कि युट्युब फेसबुक मार्फत मानिसहरूले निशुल्क रूपमा लोकसेवाको तयारी भाषा सिकाई कोडिङ फोटोग्राफी वा सिलाई बुनाई जस्ता व्यावसायिक सिपहरू सिकिरहेका छन् र संसारको जुनसुकै कुनामा उपलब्ध नयाँ प्रविधि अनुसन्धान र सूचनामा सबैको समान पहुँच पनि पुगेको छ जसले बौद्धिक रूपमा मानिसलाई सशक्त बनाउँछ र श्रोता सामाजिक सञ्जालले नागरिकहरूलाई समाजप्रति थप जिम्मेवार र शक्तिशाली पनि बनाएको छ जस्तो कि भ्रष्टाचार र विकृतिको भण्डाफोर गर्ने काम गरेको छ कतै गल्ती भ्रष्टाचार वा कानूनको उल्लंघन भएको छ भने नागरिकहरूले भिडियो वा पोस्ट मार्फत तत्कालै सरकारवालाको ध्यान आकर्षण गराउन सक्छन् यसले गर्दा सार्वजनिक पदमा बसेका व्यक्तिहरू जवाफदेही बन्न बाध्य हुन्छन् त्यसै गरी सामाजिक सञ्जालकै माध्यमबाट युवाहरूले वातावरण संरक्षण सफाई अभियान वा रक्तदान जस्ता सामाजिक कार्यको नेतृत्व गरिरहेका छन् त्यसै गरी बाढ़ी पहिरो भूकम्प वा महामारी जस्ता संकटको समयमा सामाजिक सञ्जाल सशक्तिकरणको ठूलो माध्यम बन्छ यसले पीड़ितका लागि राहत जुटाउन रगत वा औषधिको व्यवस्था गर्न र देश विदेशमा रहेका मानिसहरूबाट कोष संकलन गर्न मदत गर्छ र भौगोलिक रूपमा टाढा भए पनि मानिसहरू एक अर्काको दुःखमा सारथी बन्न सक्छन् जसले सामाजिक एकता बलियो बनाउँछ र श्रोता जब मानिसहरूले सामाजिक सञ्जाललाई केवल समय बिताउने माध्यमको रूपमा मात्र नहेरेर सिप सिक्ने व्यवसाय बढ़ाउने र सही विचार प्रवाह गर्ने माध्यम बनाउँछन् तब यो साँचो अर्थमा व्यक्तिगत र सामूहिक सशक्तिकरणको अचूक महाअस्त्र बन्न पुग्छ र सामाजिक सञ्जालले आधुनिक मानव जीवनलाई सहज त बनाएको छ तर यसले समाज र व्यक्तिमाथि एक प्रकार अदृश्य र गम्भीर दबाव पनि सृजना गरिरहेको छ यसले पार्ने दबाव त्यसका नकारात्मक पक्षहरू वर्तमान अवस्था र समाधानका उपायहरूको बारेमा पनि हामीले विचार विमर्श गर्नुपर्ने हुन्छ सामाजिक सञ्जालले मुख्यतया कृत्रिम जीवनशैलीको प्रदर्शन गर्छ प्रयोगकर्ताहरूले सञ्जालमा आफ्ना दुःख संघर्ष वा असफलता विरलै पोस्ट गर्छन् उनीहरू राम्रा लुगा महँगा रेस्टुरेन्ट र घुमभीरका फिल्टर तस्विर मात्र राख्छन् यसले गर्दा सर्वसाधारणलाई सबैको जीवन कति राम्रो छ मेरो मात्र किन यस्तो भन्ने दबाव पर्छ त्यसै गरी लाइक र भ्यूजको होडबाजी हुन्छ यहाँ आफ्ना पोस्टमा कति लाइक कमेन्ट वा भ्यूज आएको छ भन्ने कुराले मानिसको मूड निर्धारण गर्न थालेको छ धेरै लाइक पाउनका लागि जस्तो सुकै जोखिम मोल्ने वा बनाउने दबाव सृजना हुन्छ त्यसै गरी अरू साथीहरू पार्टी गरिरहेको नयाँ सामान किनिरहेको वा घुमिरहेको देख्दा आफू पछि परेको वा एक्लो भएको महसुस गर्ने गरेको पनि पाइन्छ यसले मानिसलाई सधैँ अनलाइन रहन र अरू सरह देखिन दबाव दिन्छ साथीभाइको सर्कलमा भाइरल भएका ट्रेन्ड च्यालेन्ज वा फेसनमा सामेल हुनै पर्ने बाध्यता महसुस हुनु जसले गर्दा मानसिक स्वास्थ्यमा समस्या जस्तो डिप्रेसन र एन्जाइटीको समस्या आइपर्ने हुन सक्छ आत्मसम्मानमा ह्रास हुन्छ अरूको सम्पादित अर्थात एडिटेड तस्विरहरूसँग आफ्नो वास्तविक जीवन तुलना गर्दा मानिसहरूमा हीनताबोध पैदा हुन्छ साइबर बुलिङ र ट्रोलिङ हुन सक्छ दबावका कारण कतिपयले फरक मत राख्न डराउँछन् कसैले गल्ती गरेमा वा फरक विचार राखेमा सामूहिक रूपमा मानसिक यातना दिने गरेको पनि पाइन्छ यस्ता घटनाहरू हामीले सामाजिक सञ्जाल मार्फत नै देख्दै आएका छौं समयको बर्बादी र अनिन्द्रा हुने सञ्जालको दबावले मानिसहरू राति ढिलोसम्म स्क्रोल गरिरहन्छन् जसले गर्दा अनिन्द्रा र शारीरिक थकान बढ्छ र युवा पुस्तामा बिना संघर्ष रातारात धनी वा सेलिब्रेटी बन्ने आकांक्षा जाग्छ जसले गर्दा वास्तविक जीवनमा संघर्ष गर्ने क्षमता गर्छ र श्रोता कुराकानीको क्रमलाई एकैछिन रोक्दै आउनुहोस् एउटा मिठो आधुनिक गीत

विशेष गरी सन् 2026 को परिवेश में आईपुग्दा सामाजिक सञ्जाल को प्रभाव निकै जटिल मोड़ में पुगेको छ। यसले पारिवारिक दूरी कायम गरेको छ। एउटै कोठामा बस्दा पनि परिवारका सदस्यहरू एकअर्कासँग बोल्नुको साटो मोबाइलमा व्यस्त हुन्छन्, जसले भौतिक संवाद हराउँदै गएको छ। सम्बन्धहरूमा दरार भइरहेका छन्। सामाजिक सञ्जालमा देखिने कपल गोल्सका कारण वास्तविक जीवनका पार्टनरहरू बीच अनावश्यक तुलना र अविश्वास बढेर डिभोर्सका घटनाहरू समेत बढेका छन्। त्यसै गरी आर्थिक भार, जस्तै कि देखासिकी र सामाजिक सञ्जालमा स्ट्याटस मेन्टेन गर्नकै लागि ऋण गरेर महँगा फोन, कपड़ा वा गाड़ी किन्ने र घुम्न जाने प्रवृत्ति बढ़ेको छ भने एआई प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा कुन कुरा साँचो हो र कुन झुटो हो भनेर छुट्याउन धेरै गाह्रो भएको छ, जसले समाजमा भ्रम र दंगा फैलाउन मदत पुर्याइरहेको छ। र श्रोता, यी समस्याहरू सुन्दै गर्दा सहज लागे पनि यसले हाम्रो जीवनमा, हाम्रो जीवनशैलीमा र हाम्रो भोलिको भविष्यमा धेरै नराम्रो असर पार्न सक्छ, जसलाई आज नै समाधान गर्न सकिएन भने भोलिको हाम्रो भविष्य सुनिश्चित नहुन पनि सक्छ। त्यसैले यसलाई समाधान गर्नका लागि के कस्ता पहलहरू गर्न सकिन्छ त? सामाजिक सञ्जालको यो दबाव र नकारात्मक प्रभावलाई कम गर्न व्यक्तिगत, पारिवारिक र सरकारी स्तरबाटै प्रयास गर्नुपर्छ। व्यक्तिगत रूपमा चाहिँ के कस्ता परिवर्तनहरू ल्याउन अथवा हामीले के कस्ता समाधानका उपायहरू अप्नाउन आवश्यक छ त? व्यक्तिगत स्तरमा हामीले गर्न सक्ने प्रयास भनेको डिजिटल डिटक्स, अर्थात हप्तामा एक दिन वा दिनको केही घण्टा जस्तै खाना खाँदा वा सुत्नु अघि सामाजिक सञ्जालबाट पूर्ण रूपमा टाढा बस्ने बानी बसाल्ने, र जसलाई डिजिटल फास्टिङ शब्दको रूपमा पनि प्रयोग गर्दै आइरहेका हामीले पाएका छौं। जस्तै हामीले फास्टिङ गर्दा, व्रत बस्दा खाना खाँदैनौं, त्यसै गरी डिजिटल फास्टिङमा हामीले केही समय अथवा केही घण्टा, केही दिन आफ्नो डिजिटल कनेक्टबाट टाढा रहने। त्यसै गरी सचेत उपभोग अर्थात माइन्डफुल कन्ज्युमिङ, सामाजिक सञ्जालमा देखिने सबै कुरा सत्य हुँदैनन् र त्यो केवल रियल लाइफ हो।

रियल लाइफ होइन भन्ने कुरा सधैँ मनन गर्ने, त्यसै गरी सकारात्मक अकाउन्टहरू फलो गर्ने, जसको पोस्टले मानसिक तनाव दिन्छ त्यस्ता एकाउन्टलाई अनफलो वा म्युट गर्ने र ज्ञानवर्धक सामग्री मात्र हेर्ने। त्यसै गरी पारिवारिक र सामाजिक स्तरमा केही पहलहरू गर्नुपर्दा समय सीमा तोक्ने, जस्तो कि अभिभावकहरूले बालबालिकाका लागि स्क्रिन टाइम तोकिदिने र उनीहरूलाई आउटडोर खेलकुद र रचनात्मक काममा पनि व्यस्त गराउने, खुला संवाद गर्ने, जस्तो कि बालबालिका वा युवाहरूमा देखिने अनलाइन समस्या वा मानसिक तनावका बारेमा परिवारसँग निर्धक्क कुरा गर्ने वातावरण मिलाउने र पारिवारिक समय छुट्याउने, जस्तो नानीहरूलाई हामीले हाम्रो छोराछोरीहरूलाई पढ्ने समय हो यो तिमीहरूको भनेर पढ्ने समय दिँदै गर्दा घरका ठूला सदस्यहरूले पनि हातमा पुस्तक बोकेर पढ्ने बानीको विकास गर्नाले नानीहरूले ए ठूलो भएपछि त कस्तो राम्रोसँग मोबाइल हेर्न पाइँदो रहेछ भन्ने खालको कन्सेप्ट मिसकन्सेप्ट डेभलप नहोस् भन्नका लागि यस्ता पारिवारिक समय पनि हामीले छुट्याउन सक्छौं। त्यसै गरी प्राविधिक र सरकारी स्तरको कुरा गर्नुपर्दा डिजिटल साक्षरता अभियान सञ्चालन गर्ने, विद्यालय स्तरदेखि नै सामाजिक सञ्जालको सही प्रयोग र यसका जोखिमबारे पाठ्यक्रममै राखेर सिकाउने, कड़ा कानूनको कार्यान्वयन गर्ने, साइबर बुलिङ, फेक न्यूज र चरित्र हत्या गर्नेहरू विरूद्ध कड़ा कानूनी कार्यवाही गर्ने संयन्त्रलाई चुस्त बनाउने र यसरी सामाजिक सञ्जाललाई सही प्रयोग गर्न सकियो भने यसले हाम्रो जीवनलाई नियन्त्रण गर्ने मालिक होइन, यो केवल एउटा साधन मात्र बन्न सक्छ र यसको प्रयोग कसरी गर्ने भन्ने हाम्रो हातमै छ। लाइक र कमेन्टको भर्चुअल संसार भन्दा बाहिरको वास्तविक संसार निकै सुन्दर छ भन्ने कुरा बुझ्न सकेमा यसको दबावबाट सहजै बस्न सकिन्छ। र पुनः कुराकानीको क्रमलाई एकैछिन रोक्दै लिन गइरहेको छु अर्को एउटा मिठो साङ्गीतिक कोसेलीको विश्राम र यसपछि हामी पुनः कुराकानीको क्रमलाई अगाडि बढाउनेछौं।

0: आज कार्यक्रम नारी संसारको यस श्रृंखला अन्तर्गत यहाँसँग मैले कुराकानी गरिरहेको छु र अहिले पनि यहाँहरूले न्यूज अन एआईआर मार्फत हाम्रो कार्यक्रम नारी संसारलाई सुनिरहनु भएको छ र हामी विशेष गरी जब मोबाइल हातमा लिन्छौं जब हामी सामाजिक सञ्जालहरू चलाउन थाल्छौं है हामी एउटा कामले गरेर मोबाइल छोएका हुन्छौं र हामी अर्कै कुनै सामाजिक सञ्जाल अर्थात कुनै सोसियल साइटमा गयो भने हामीले त्यहाँ धेरै समयहरू व्यर्थमा फ्याँकिरहेका हुन्छौं र विशेष गरी यो समस्या हामी नारी दिदी बहिनीहरूमा पनि बेसी भएको हामीले पाउने गरेका छौं र हामीले आफ्नो दैनिक जीवनको समयलाई सदुपयोग गरेर सामाजिक सञ्जाल मार्फत पनि राम्रा खालका कुराहरू हेर्ने राम्रा पोस्टहरू हेर्ने र पोस्टहरू हेर्दै गर्दाखेरि यो पोस्ट कतिसम्म रियल हुन सक्छ अथवा रियल मात्रै हो भनेर छुट्याउने बानीको विकास गर्यौं भने पनि हामीले सामाजिक सञ्जालबाट पर्ने धेरै नकारात्मक प्रभावहरूलाई कम गर्न सक्छौं र अर्को कुरा हामी विशेष गरी आमाहरूले विचार पुर्याउनु पर्ने कुरा जुन समय हामीले हाम्रो नानीहरूको लागि छुट्याएका हुन्छौं जस्तो उनीहरूको होमवर्क गर्ने समय उनीहरूको कुरा सुन्ने समय त्यस समयमा स्क्रिनलाई अलिकति टाढा राखिदिनाले हाम्रो नानीहरूको विकासमा उनीहरूको सर्वाङ्गीण विकासमा राम्रो प्रभाव पर्न सक्छ र यस्ता सानातिना कुराहरू हामीले हाम्रो व्यक्तिगत जीवनमा र हाम्रो पारिवारिक जीवनमा लागू गर्यौं भने अवश्य पनि सामाजिक सञ्जालले हामीलाई होइन हामीले सामाजिक सञ्जाललाई चलाउन सक्छौं र प्रयोग गर्न सक्छौं र आशा गरेको छु आजको यस कार्यक्रम सुनिसकेपछि सामाजिक सञ्जाल सम्बन्धी यहाँहरूको विचार पनि केही हदसम्म सकारात्मक भयो होला र यसै गरी हाम्रा प्रत्यक्ष र परोक्ष रूपमा हाम्रा नारी दिदी बहिनीहरूलाई अथवा हाम्रा सम्पूर्ण श्रोताहरूलाई प्रभाव पार्ने विषयवस्तु र कुराकानी लिएर म यहाँहरूकै कार्यक्रम सञ्चालिका पुनः उपस्थित हुने नै छु तबसम्मका लागि आजको यस श्रृंखलाबाट मलाई पनि बिदा दिनुहोस् हवस् त नमस्कार शुभ दिन।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो नारी संसार कार्यक्रम हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।
2: बड़ी बहू ये तुम्हारे ना इतनी भी क्या जल्दी थी अरे और छोटी ये तुम्हारे ना और ये मेरी गुड़िया के नाम और दादी आपके नाम
3: सब कुछ मैंने बैंक लॉकर फिक्स डिपॉजिट सब में इन्हें ही तो नॉमिनी बनाया है कल जब मैं ना रहूं तब पैसे मिलने में इन्हें आसानी हो
2: शुभ शुभ बोलो क्या
3: आरबीआई कहता है
4: जानकार बनिए सतर्क रहिए
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं यसको साथै श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 101.3 मेगाहर्जमा र मोबाइल एप न्यूज एन एआईआरमा पनि सुनिरहनु भएको छ आउनु श्रोता आजको यो बसाईमा हामी कुरा गरौं नेपाली गीत गजल बारेमा

अर्थ श्रोता, गजललाई एक जटिल विषय भनिन्छ। गजलको कुरा गर्दा विश्वका प्रसिद्ध उर्दूका गजलगु मीर ताकी मीर, त्यसपछि उर्दूका महाकवि मिर्जा गालिबको कुरा आउँछ। गजल शब्दको व्युत्पत्ति गजलाबाट भएको हो भन्ने मान्यता पनि छ। गजलाको अर्थ हुन्छ हरिण, अनि हरिणको शावकलाई गजला भनिन्छ। यसो हुँदा गजलको व्युत्पत्ति त्यसैबाट भएको हो भन्ने गरिन्छ भने अर्कोतिर एकजना शायरको नाम नै गजल थियो भन्ने मत पनि पाइन्छ। जे होस्, सुनौ यहाँ अब मोतीराम भट्टद्वारा लिखित यो गजल भक्तराज आचार्यकै संगीत अनि स्वरमा।

यतिसम्म प्रीत गरी गरी न यता भए न उता भए। श्रोता सुन्दै हुनुहुन्थ्यो भक्त राज आचार्यलाई। भनिन्छ श्रोता, पहिले पहिले कोठी र महलतिर मात्र गाइने गजल परम्परालाई पुस्तौं पुस्तापछि गजलका बादशाह उस्ताद मेहदी हसन खाँले नै महलदेखि बाहिर आम मानिससम्म ल्याएका हुन्। हजुर, उनी मेहदी हसन खाँले पनि नेपाली गजल म बिबी शाहको शब्दमा गाएका थिए। आउनुहोस् सुनौ त्यो गजल।

कसरी बुझाऊ यो दिल भनलौ तिमी नठाटी। सुन्दै हुनुहुन्थ्यो मेहदी हसन खाँको आवाजमा यो गजल। हुन त श्रोता, यो भन्दा अघि पनि मेलवा देवी पछिका प्रथम गायक सेतुराम श्रेष्ठ, सविता देवी लगायत उस्ताद बद्रीले पनि गजल गाएका थिए भनिन्छ। तर नेपालीमा मौलिक गजल लेखन परम्परा भने डाक्टर राममान त्रिसित, ईश्वर वल्लभ, दीपक जंगम, दिव्य खालिङबाट नै भएको हो भन्न सकिन्छ। अनुसुनौ अब नारायण गोपाललाई।

हजुर, मेरो सानो संसार तिमीलाई आँटेन, मेरो चोखो माया तिमीलाई पुगेन। शब्द अनि संगीत थियो दिव्य खालिङको, अनि आवाज थियो नारायण गोपालको। श्रोता, गजल भन्न साथ उर्दूको प्रसंग उठ्छ, जसको शाब्दिक अर्थ हुन्छ लश्कर अथवा जुलुस। चारवटा भाषा, तुर्की, फारसी, कडी र संस्कृत भाषाको मिश्रण भनिन्छ उर्दूलाई, जो एक भाषा नभएर एक टम मात्र हो उर्दू। हजुर, यसै उर्दूबाट आएको गजल लेखन र गायन तबदेखि नै फस्टाएर मौलाएर गयो, जबदेखि गुलाम अली, जगजित सिंह, चित्रा सिंह, पंकजो दास, मिताली, भूपेन्द्र हरिहरन, अनुप जलोटा, थुप्रै गजल गायकहरूले गजल गाउन थाले। अनि नेपालीमा भने नारायण गोपाल, भक्तराज आचार्य, मुरलीधर, गुरूदेव कामत, संगीता प्रधान, देविका प्रधान, नरेन्द्र प्यासी, शिव परियार, राज सिग्देल, अनि अझै थुप्रै गायक गायिकाहरूले गजल गाउन थाले। अहिलेलाई भने आउनु सुनौ यो गजल, पुरूषोत्तम ढुंगेलको शब्द रचनामा, आवाज हो राज सिग्देलको।

उजितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई। हजुर, मिठो गजल सुन्दै हुनुहुन्थ्यो। पुरूषोत्तम ढुंगेलको शब्द रचनामा आवाज थियो राज सिग्देलको। श्रोता, गजलमा सामान्यतया काफिया, रदीव, मतला, शेर आदिको जानकारी हुन अति आवश्यक हुन्छ। गजलको एक पंक्तिलाई मिश्रा भनिन्छ अनि दुईवटा मिश्रा मिलेर एक शेर बनिन्छ। गजलको सबैभन्दा महत्वपूर्ण तत्वहरू हुन् रदीफ र काफिया। रदीफ शेरको अन्तिम शब्द अनि काफिया रदीफको पूर्ववर्ती अनुप्रासयुक्त शब्द। काफियालाई गजलको मुटु मानिन्छ। आउनुहोस् अब युवा गजलगो कमल रेग्मीको गजल हामी सुनौं बरूण रसाइलीको आवाजमा।

असह्य दुखेको दिल छ काँडा निस्के निखेल्छ। सुन्दै हुनुहुन्थ्यो वरुण र शैलीलाई। श्रोता, गजलको बारेमा विद्वानहरूको के मान्यता छ भने गजल फारसी शब्द हो जसको तात्पर्य प्रणय प्रधान गीत हुन्छ। कसैले त गजलको अर्थ नै प्रेम भनेका छन् भने कतिले गजलको अर्थ धागोको तान हुन्छ भनेका छन्। जे होस्, संक्षेपमा भन्नुपर्दा गेयता, भावको तीव्रता, शैलीको चमत्कारिता र अर्थको सहज व्यापकता कुनै एउटा बहरमा आबद्ध शुद्ध र सन्तुलित काफिया रदिफले सुसज्जित स्वतन्त्र अस्तित्व भएको बेहद प्रभावकारी शेरहरूको समष्टि रूप नै गजल हो। अनुश्रोता, अबको गजल शिव परियारको स्वरमा, शब्द हो शीतल।

श्रोता सुन्दै हुनुहुन्थ्यो शीतल कादम्बिनीको शब्द रचनामा शिव परियारको आवाज। हुन त श्रोता अथाह कुराहरू छन् गजलको बारेमा भन्न पर्ने, सुन्न पर्ने गजब गजबका गजलहरू पनि छन्। तर आजलाई भने समय सकिएको छ, फेरि अर्को अंकमा हामी नेपाली गजलहरूबारे कुरा गर्दै जानेछौ। आजलाई भने हामी हजुरहरूबाट विदा चाहन्छौं।

0: हर घर को वाणी आकाशवाणी, हर एक को हृदय को वाणी आकाशवाणी, अनि सबै को हृदय लाई जोड़न का लागि हामी आई सकेका छौं मात्र एउटा क्लिक मा। हाम्रो स्टेशन्स लाइव मा मन की बात, संगीत, ड्रामा, स्पोर्ट्स, हर पल को विश्वसनीय खबर। हाम्रो वेबसाइट akashwani.gov.in मा। नया भारत, नया आकाशवाणी।
1: मिनिमम वेट 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। उसको साथै श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज र मोबाइल एप न्यूज अन एआरमा पनि सुनिरहनु भएको छ। समय अहिले अपरान्नको 12 बजेर 41 मिनट गएको छ। अब हामी श्रोताहरू समक्ष लिएर आएका छौं केही सिक्किमी भोटिया लोकगीत सोनाम टासी सेङ्गा अनि साथीहरूको आवाजमा।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो सिक्किमे भोटिया लोकगीत सोनाम टासी फुर्बालाकी निम्टिम भोटिया अनि साथीहरूको आवाजमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। उसको साथै श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज र मोबाइल एप न्यूज अनि आईआरमा पनि सुनिरहनु भएको छ। समय अहिले अपरान्हको 1 बजेको छ। अब हामी यहाँ समक्ष प्रस्तुत गर्दैछौ एनसीईआरटीद्वारा प्रायोजित कार्यक्रम।

सुन्दै हुनुहुन्छ लिम्बु लोकगीत एक कलाकार खाम्सेक लिम्बुको आवाजमा। हामी आकाशवाणी गान्तोकबाट बोलिरहेका छौं। समय बेला स्टुडियोको घड़ीमा अपराह्नको 2:40 हुन लागेको छ। यसैबीच खरसाङ केन्द्रबाट सम्प्रसार गर्न लागेका छौं समाचार। कृपया केही क्षण प्रतीक्षा गर्नुहोला।

यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। भारतको सबैभन्दा ठूलो विश्वव्यापी वस्त्र कार्यक्रम भारत टेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा शुरू भयो। रेल मन्त्री अश्विनी वैष्णवले सम्पूर्ण भूमि अधिग्रहण प्रक्रियालाई व्यवस्थित गर्न रेल भूमि पोर्टल शुरू गरिने बताउनु भएको छ। भारत र ब्रिटेन बीचको व्यापक आर्थिक तथा व्यापार सम्झौता भोलिदेखि लागू हुनेछ। यो ऐतिहासिक सम्झौताले भारतीय निर्यातका लागि ब्रिटेनको बजारमा 99% शून्य शुल्क पहुँच प्रदान गर्नेछ। जम्मू कश्मीरमा जम्मूको एक स्पेशल राष्ट्रिय अन्वेषण अभिकरण न्यायालयले पाकिस्तानमा रहेको प्रतिबन्धित आतंकवादी संगठन लश्करे तैयबा एलईटीका प्रमुख हाफिज सईद विरूद्ध गैर जमानती वारेन्ट जारी गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कोलकातामा आयोजित वन सप्ताह कार्यक्रममा बोल्नुहुँदै चट्याङबाट बाँच्न नरिवलको रूख रोप्ने कुरामा जोर दिनुभयो। अनि जापान ओपन ब्याडमिन्टन प्रतियोगिता आजदेखि टोकियोमा शुरू भएको छ। अब समाचार विस्तारमा। भारतको सबैभन्दा ठूलो विश्वव्यापी वस्त्र कार्यक्रम भारत टेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा शुरू भयो। केन्द्रीय वस्त्र मन्त्री गिरिराज सिंहले 4 दिवसीय कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रमले वस्त्र फेसन, दिगोपन, प्रविधि, नवप्रबन्धन, लगानी र अन्तर्राष्ट्रिय व्यापारमा भारतको बढ़दो विश्वव्यापी नेतृत्व प्रदर्शन गर्दछ। यसले निर्माता, निर्यातकर्ता, विश्वव्यापी खरिददार, लगानीकर्ता, नीति निर्माता, अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल, कारीगर, स्टार्टअप र प्रविधि प्रदायकहरूलाई एउटै ठाउँमा ल्याउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको 5F दृष्टिकोण फार्म टू फाइबर टू फ्याक्ट्री टू फ्यासन टू फरेनसम्मबाट प्रेरित भएर भारत टेक्स 2026 वस्त्र मूल्य श्रृंखलामा व्यापार, लगानी, नवप्रवर्धन, नीति सम्वाद र रणनीतिक साझेदारीको लागि एक अग्रणी विश्वव्यापी प्लेटफर्ममा विकसित भएको छ। भारत टेक्स 2026 को यो तेस्रो संस्करणमा लगभग 7,000 खरिददारहरू र 20,000 भन्दा बढ़ी कपड़ा उत्पादनहरूको सहभागिता देखिएको छ। 14 अध्यक्षका

0: राष्ट्रिय प्रदर्शकहरूले यस कार्यक्रममा भाग लिइरहेका छन्। कार्यक्रममा 20 भन्दा बढी देशका अन्तर्राष्ट्रिय विज्ञहरू, राष्ट्रिय उद्योग जगत नेताहरू, नीति निर्माताहरू र विचारकहरू सहित 350 भन्दा बढी वक्ताहरूको सहभागिता रहनेछ।
1: दुनिया के 130 देशों से ऊपर बायर आए। अभी मोदी जी ने 56 देशों से FTA हो रहा, कुछ से हो गया है, कुछ से बाकी। ये बताता है कि आज 60,000 से ऊपर एग्जीबिटर आए। और सबसे बड़ी खासियत है इस एक्सपो में 90% MSME आए हैं। मैं उम्मीद कर रहा हूं कि इस बार जो बायर आ रहे हैं ये सारे दुनिया के रिकॉर्ड को तोड़ेंगे।
0: रेल मंत्री अश्विनी वैष्णवले सम्पूर्ण भूमि अधिग्रहण प्रक्रियालाई व्यवस्थित गर्न रूल रेल भूमि पोर्टल शुरू गरिने बताउनु भएको छ। भारतीय रेलवेलाई आधुनिकीकरण गर्ने उद्देश्यले गरेका सुधारहरूको बारेमा नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै श्री वैष्णवले रेल मन्त्रालयले निर्माण क्षेत्रसहित धेरै सुधारहरू लागू गरेको बताउनुभयो। उहाँले उर्वर र अब कन्टेनरमा परिवहन गर्न सकिने बताउनुभयो। श्री वैष्णवले पावर प्लान्टहरूमा उत्पन्न हुने फ्लाई एस अब कन्टेनरमा परिवहन गरिनेछ, जसबाट अब यसको मसिनो धुलोले पर्यावरणलाई प्रदूषित गर्ने छैन। उहाँले रेलवे, सिमेन्ट र सड़क निर्माण जस्ता क्षेत्रहरूमा फ्लाई एस कन्टेनरमा परिवहन गरिने बताउनुभयो। श्री वैष्णवले कन्टेनर नीति अन्तर्गत एकीकृत लाइसेन्स प्रणालीको पनि घोषणा गर्नुभयो।
2: अगर हम फ्लाई एश का एक अच्छा ट्रांसपोर्टेशन मैकेनिज्म बना सकते हैं तो देन वी कैन यूज फ्लाई एश इन इकोनॉमिक वे, सीमेंट में, प्रोडक्शन में यूज कर सकते हैं, या फिर रोड कंस्ट्रक्शन या किसी दूसरे कंस्ट्रक्शन में हम काम में ले सकते हैं। अभी तक क्या चैलेंज आता था, रेल ट्रांसपोर्टेशन में जब उसको वैगन में भरते हैं तो फ्लाई एश बहुत फाइन होने से उसको लोड करने के टाइम कंटेनर डिजाइन किया है।
0: भारत र ब्रिटेन बीचको व्यापार सम्झौता भोलिदेखि लागू हुनेछ। यो ऐतिहासिक सम्झौताले भारतीय निर्यातका लागि ब्रिटेनको बजारमा 99% शून्य शुल्क पहुँच प्रदान गर्नेछ। यो सम्झौताले भारत र ब्रिटेनको रणनीतिक साझेदारीलाई सुदृढ पार्ने र आफ्ना जनतामा समृद्धि ल्याउने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। यस ऐतिहासिक सम्झौताको जग मई 2021 उन्नत व्यापार साझेदारी र भारत ब्रिटेन रोडम्याप 2030 अपनाएर राखिएको थियो, जसले 2030 व्यापार दोब्बर बनाएर 100 अरब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्याण्डल एक्समा @ARNewsGarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। जम्मू कश्मीरमा जम्मूको एक स्पेशल राष्ट्रिय अन्वेषण अभिकरण न्यायालयले पाकिस्तानमा रहेको प्रतिबन्धित आतंकवादी संगठन लश्कर ए तैयबा एलईटीका प्रमुख हफिज सईद विरूद्ध गैर जमानती वारेन्ट जारी गरेको छ। पहलगाममा आतंकी हमलाको चलिरहेको अनुसन्धानसँग सम्बन्धित मामिलामा यो वारेन्ट जारी गरेको हो। हाम्रो आकाशवाणी जम्मू संवाददाताले रिपोर्ट गरे अनुसार राष्ट्रिय अन्वेषण अभिकरण न्यायालयका विशेष न्यायाधीशले 8 जुलाईमा यो आदेश जारी गर्नुभएको थियो। राष्ट्रिय अन्वेषण अभिकरणले पहलगाम आतंकवादी हमला मामिलामा सहित विरूद्ध सप्लिमेन्टरी चार्जशीट दायर गरेको 2 दिनपछि यो आदेश आएको हो। जम्मूको स्पेशल राष्ट्रिय अन्वेषण अभिकरण न्यायालयमा दायर गरेको सप्लिमेन्टरी चार्जशीटमा 76 वर्षीय सहितलाई व्यक्तिगत रूपमा र प्रतिबन्धित लश्कर ए तैयबा एलईटी अनि यसको प्रोक्सी फ्रन्ट द रेजिस्टेन्स फ्रन्टको प्रमुखको रूपमा आरोप लगाएको छ। उनलाई भारतीय दण्ड संहिता 2023 र गैर कानूनी गतिविधि रोकथाम एन 1967 धेरै धाराहरू अन्तर्गत अभियोग लगाएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कोलकातामा आयोजित वन सप्ताह कार्यक्रममा बोल्नुहुँदै चट्याङबाट बाँच्न नरिवलको रूख रोप्ने कुरामा जोड़ दिनुभयो। उहाँले राज्य प्रदूषण नियन्त्रण बोर्डलाई नरिवलको बिरूवा वितरण गर्न अनुरोध पनि गर्नुभयो। कोलकाताको सल्ट लेक स्थित बोनो बितान जैविक विविधता पार्कमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्रीले राज्य सरकारले यस वर्ष 7,20,00,000 बिरूवा वितरण गर्ने लक्ष्य राखेको बताउनुभयो। यीमध्ये 9,00,000 बिरूवा 5 जूनमा विश्व पर्यावरण दिवसको अवसरमा रोपिसकिएको छ। उहाँले आगामी रथ यात्राको अवसरमा पश्चिम बंगालभरि आयोजना गरिने शिविरहरूमा पनि बिरूवा वितरण गरिने बताउनुभयो। वन सप्ताह 20 जुलाईसम्म जारी रहनेछ। सरकारले सोशियल मीडियामा भाइरल एउटा भिडियोको खण्डन गरेको छ, जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूजील्याण्डको अकल्याण्डमा आयोजित एक कार्यक्रममा भारत विश्वको दोस्रो ठूलो गोमांस उत्पादक देश हो भनी बताएको दावी गरेको छ। प्रेस सूचना ब्यूरो पीआईबी को तथ्य जांच इकाईले उक्त दावी गलत भएको र प्रधानमन्त्रीले त्यस्तो कुनै पनि बयान नदिएको बताएको छ। इकाईले मानिसहरूलाई भ्रामक सामग्रीबाट सावधान रहन र प्रमाणित जानकारीको लागि सधैं आधिकारिक स्रोतहरूमा भरोसा गर्ने सल्लाह दिएको छ। भारतले हिजो बेल्जियमको ब्रसल्समा प्यालेस्टिनी डोनर ग्रुप पीडीजी को दोस्रो मन्त्री स्तरीय बैठकमा भाग लियो। विदेश मन्त्रालयको वाणिज्य दूतावास पासपोर्ट अनि भिजा तथा प्रवासी भारतीय मामिलाका सचिव श्री प्रिया रंगनाथनले भारत लामो समयदेखि प्यालेस्टिनी जनताको विश्वसनीय साझेदार रहेको बताउनुभयो। उहाँले भारतले स्वास्थ्य शिक्षा सिप विकास र व्यावसायिक प्रशिक्षणका क्षेत्रमा विकास र मानवीय सहयोग प्रदान गरिरहेको बताउनुभयो। वार्षिक अनिवार आस्थनम पर्वको तयारीको रूपमा आज तिरुमला श्री वेंकटेश्वर मन्दिरमा परम्परागत कोयल अल्वर तिरुमञ्जम अनुष्ठान सम्पन्न गरियो। यो पवित्र अनुष्ठान वर्षमा चारपल्ट उगादी आनिवार आस्थनम ब्रह्मोत्सनम र वैकुण्ठ एकादशी भन्दा अघि योजना गरिन्छ। समारोहको एक भागको रूपमा गर्भगृह वरपरको क्षेत्र उपमन्दिरहरू भान्साघरहरू भित्ताहरू छतहरू र पूजा सामग्रीहरू सहित सम्पूर्ण मन्दिर परिसरलाई राम्ररी सफा गरिएको थियो। शुद्धिकरण प्रक्रियापछि चन्दन हल्दी कपूर केसर र अन्य सुगन्धित सामग्रीहरूबाट तयार पारेको पवित्र सुगन्धित मिश्रण मन्दिरभरि छर्किएको थियो। जम्मू कश्मीरको साम्बा जिल्लाको खेतबाट आज एउटा ड्रोन बरामद गरेको छ। यो देवाक नजिकैको खेतमा फ्याँकिएको अवस्थामा फेला परेको हो। ड्रोनलाई फोरेन्सिक जाँचको लागि पठाएको छ। अनुसन्धानले यसको उत्पत्ति यसको प्राविधिक विशेषताहरू र यो सीमापार गतिविधिहरूको लागि प्रयोग गरेको थियो कि थिएन भनेर निर्धारण गर्नेछ। जापान ओपन ब्याडमिन्टन प्रतियोगिता आजदेखि टोकियोमा शुरू भएको छ। महिला एकलमा दुईपल्टको ओलम्पिक पदक विजेता पीवी सिन्धुले नकआउट राउण्डमा मलेसियाकी वोङ लिङ चिङलाई 21-14 21-11 पराजित गरिन्। मिक्स डबल्समा तनिसा क्रास्टो र ध्रुव कपिलाले स्कटल्याण्डका अलेक्जाण्डर डन र जुडी म्याकफर्सनलाई 21-16 21-14 पराजित गरिन्। पुरूष एकलमा आयुष सेट्टी र लक्ष्य सेनले भोलि आफ्नो म्याच खेल्नेछन्। लक्ष्यले जापानका केन्टा वातानावेसँग प्रतिस्पर्धा गर्नेछन् भने आयुषले थाइल्याण्डका पूर्व विश्व च्याम्पियन कुनाला भूत भितिदर्शनसँग खेल्नेछन्। यो समाचार युट्युबमा एआर कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। भारतको सबैभन्दा ठूलो विश्वव्यापी वस्त्र कार्यक्रम भारतको टेक्स 2026 आज नयाँ दिल्लीको भारत मण्डपममा शुरू भयो। रेल मन्त्री अश्विनी वैष्णवले सम्पूर्ण भूमि अधिग्रहण प्रक्रियालाई व्यवस्थित गर्न रेल भूमि पोर्टल शुरू गरिने बताउनु भएको छ। भारत र ब्रिटेन बीचको व्यापक आर्थिक तथा व्यापार सम्झौता भोलिदेखि लागू हुनेछ। यो ऐतिहासिक सम्झौताले भारतीय निर्यातका लागि ब्रिटेनको बजारमा 99% शून्य शुल्क पहुँच प्रदान गर्नेछ। अनि जापान ओपन ब्याडमिन्टन प्रतियोगिता आजदेखि टोकियोमा शुरू भएको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:15 समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समाचारपछि फेरि श्रोता समक्ष हामीले लिएर आएका छौं खम्सेक लिम्बुको आवाजमा केही लिम्बु लोकगीत।

गर्नेछौ सिक्किमी भुटिया भाषाको कार्यक्रम पाङ्गिन मेन्तक अन्तर्गत प्रथममा मेनलम, त्यसपछि कलाकार छिरिङ किपु छुकी अनि नर्देनको आवाजमा केही गीतहरू र त्यसपछि वर्त विषय बाल बालिकामा नैतिक मूल्यहरूको महत्व र प्रधानमन्त्री ग्राम सड़क योजनाबारे जानकारी। यसै गरी 6 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसार गरी सुनाउनेछौ हिन्दीमा समाचार। 6 बजेर 5 मिनटमा प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत सोसियल वेलफेयर सोरेङ बाट श्री जीवन भण्डारी संघको एक अन्तर्वार्ता। यसै गरी 6 बजेर 40 र 45 मिनटमा सुनाउनेछौ प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमी भोटिया भाषामा। 6 बजेर 55 मिनटमा प्रस्तुत गर्नेछौ विज्ञानवार्ताको कार्यक्रम जसमा आजको विषय रहनेछ सिक्किममा वन्य औषधिका पौधाहरू। वार्ताकार हुनुहुन्छ अनुराधा तामाङ। 7 बजेर 5 मिनटमा लिएर उपस्थित हुनेछौ कार्यक्रम नेपाली अनुरोध संगीत र 7 बजेर 25 मिनटमा सुन्नुहुनेछ नेपालीमा समाचार। 7 बजेर 35 मिनटमा प्रस्तुत गर्नेछौ पाश्चात्य संगीतको कार्यक्रम र 8 बजेर 5 मिनटमा प्रस्तुत गर्नेछौ कार्यक्रम गीत गजल। 8 बजेर 30 मिनटमा प्रस्तुत गर्नेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत ठुम्री गायन। यसै गरी 8 बजेर 45 मिनट अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार। 9 बजेर 15 मिनटमा सुन्नुहुनेछ स्पटलाइट भने 9 बजेर 30 मिनटमा सुनाउनेछौ मनिटक अनि 9 बजेर 45 मिनटमा मन्थन। यसै गरी रात्रिको 10 बजे सुन्नुहुनेछ कार्यक्रम हिन्दी फिल्म संग अन्तर्गत विभिन्न हिन्दी फिल्मी गीतहरू। रात्रिको ठिक 10 बजेर 30 मिनटमा आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछ। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। शो पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

0: नमस्कार श्रोता, आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता, सधैँ पनि यसै समय हामी ग्रामीण कार्यक्रम अन्तर्गत विभिन्न जानकारीहरू प्रस्तुत गर्ने गर्दछौं। कोही साँझ ग्रामीण भेगमा रहेका प्रगतिशील कृषक तथा उद्यमीहरूसँग कुराकानी गर्छौं भने कोही साँझ गाउँघरमा रहेका वरिष्ठ व्यक्तिहरूको अनुभवहरूलाई हामी हजुरहरू समक्ष साझा गराउने गर्दछौं। तर आजको कार्यक्रममा हामीले सरकारी तहमा रहेर काम गर्दै आइरहनु हुने एक अनुभवी अधिकारीलाई हामीले स्टुडियोमा निम्त्याएका छौं। उहाँ हुनुहुन्छ सिक्किम सरकारका चाइल्ड वुमेन एन्ड सिनियर सिटिजन दिव्याङ्गजन विभागबाट हुनुहुन्छ। उहाँलाई हाम्रो स्टुडियोमा स्वागत अनि नमस्कार जनाउँदछौ। सिक्किम सरकारका कार्यक्रमहरू विभिन्न पहलहरूलाई हजुरहरू समक्ष हाम्रा सोसियल वेलफेयर अफिसरले हजुरहरूलाई प्रष्ट रूपमा जानकारी प्रस्तुत गर्नुहुनेछ। जानकारी गराउनका निमित्त आज हामी माझ सोसियल वेलफेयर अफिसर उपस्थित हुनुहुन्छ। सर्वप्रथम त उहाँलाई हाम्रो यस कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछौ।
1: नमस्कार।
0: हजुरले छोटकरीमा आफ्नो परिचय हाम्रा श्रोता मित्र माझ राखिदिनुहोस् न।
1: म सोसियल वेलफेयर अफिसर वुमेन चाइल्ड सिनियर सिटिजन दिव्याङ्गजन एन्ड वेलफेयर डिपार्टमेन्टबाट म आएको र सबसे पहिला म आकाशवाणी गान्तोकलाई धेरै धन्यवाद दिन चाहन्छु यसरी मलाई बोलाइदिनु भएकोमा।
0: हजुर, हामी अन्तर्वार्तालाई सोझै अगाडि बढाउन लागिरहेका छौं। अन्तर्वार्तालाई अघि बढाउँदै हजुरसँग हामी विभागमा यो समाज कल्याण विभागमा रहेका विभिन्न पहलहरू विभिन्न कार्यक्रमहरू सम्बन्धी कुराकानीहरू गर्नेछौ। अब शाब्दिक अर्थले नै समाज कल्याण विभाग भन्नाले समाजमा रहेका केही कामहरू जुन जनसाधारणका हितका निम्ति उत्थान गर्नका निम्ति गर्ने विभाग बुझिन्छ र हजुर एक विभागीय अधिकारी भएको नाताले विभागमा हाल के कस्ता कार्यक्रमहरू चलिरहेका छन् हाम्रा श्रोता मित्रहरूमा यस विषयमा प्रष्ट रूपमा जानकारीहरू प्रस्तुत गरिदिनुहोस् न।
1: वुमेन चाइल्ड सिनियर सिटिजन दिव्याङ्गजन एन्ड वेलफेयर डिपार्टमेन्टमा धेरैवटा स्किमहरू छ, त्यसमा म सबै स्किमहरू भनिबस्दा धेरै टाइम लाग्छ र मुख्य स्किमहरू छ म त्यसमा म भन्न चाहन्छु तपाईँलाई। सबसे पहिला चाहिँ तपाईँ इन्दिरा गान्धी नेसनल ओल्ड एज पेन्सन स्किम भनिन्छ। अब साधारण प्रकारले भन्नु हो भने बुढौली भत्ता भनेर हामी बुझिन्छ है, बुढौली भत्ता भनेर सबले बुझिहाल्नुहुन्छ। र यसमा कस्तो मान्छेलाई यो बुढौली भत्ता दिइन्छ भन्दाखेरि जसको उमेर चाहिँ 60 वर्षदेखि उम्बो छ उहाँलाई हामी यसमा के छ भने 60-69 को एज ग्रुप छ उहाँलाई हामीले महिनाको 1500 गरेर दिने गरेको छ र 70-79 इयर्सको जो आमा बाउ हुनुहुन्छ उहाँलाई 2000 गरेर हामी दिने गरेको छ र जसको उमेर 80 उम्बोको छ उहाँलाई 2500 गरेर हामी प्रत्येक महिनामा हामी उहाँहरूको एकाउन्टमा हाल्दैछ।
0: यो विभिन्न उमेरको तहका व्यक्तिहरूलाई विभिन्न रकमले तपाईँले पेन्सन दिनुहुन्छ।
1: हजुर
0: र यो भयो ओल्ड एज पेन्सन। र यो ओल्ड एज पेन्सन पाउनको लागि उहाँहरूले के कस्ता दस्तावेजहरू तयार गर्नुपर्छ, उहाँहरूको मापदण्ड के छ, यो पनि हाम्रा श्रोता मित्रलाई खुलस्त रूपमा बताइदिनुहोस् न।
1: यसको लागि त अब सबसे पहिला त सिक्किम सब्जेक्ट चाहियो, तपाईँको डोमिसियलले पनि हुन्छ र आरसी छ भने आरसीले पनि हुन्छ। सेकेन्डमा चाहियो तपाईँको भोटर कार्ड हुनु पर्यो, त्यहाँदेखि थर्डमा हुनु पर्यो तपाईँको आधार कार्ड। आधार कार्डमा चाहिँ उहाँको 60 वर्षदेखि उम्बो पुगेको हुनु पर्यो, किनभने हामी किन आधार कार्ड लिङ्क गरिन्छ त्यसले गर्दाखेरि आधार कार्डमा 60 वर्षदेखि उम्बो उहाँ पुगेको छ भने ओल्ड एज पेन्सन एप्लाई गर्न सक्नुहुन्छ। र अर्को एएवाई र पीएचएस राशिन कार्ड चाहिँ हुनु पर्यो, जुन चाहिँ फुड डिपार्टमेन्टले इस्यु गरेको हुन्छ त्यो चाहिँ हुनु पर्यो। र ओपिएच एन्ड पेज छ भने हामी उहाँलाई दिन सक्दैन, किन जसको चाहिँ एएवाई र पीएचएस राशिन कार्ड छ उहाँले एप्लाई गर्न सक्नुहुन्छ। अनि अर्को ब्याङ्क एकाउन्ट उहाँको आफ्नै हुनु पर्यो र 3 फोटो चाहिन्छ, पास फोटो अनि तपाईँको ग्राम सभा, अब बस्तीमा भने ग्राम सभामा पास भएर आएको हुनु पर्यो र यता जुन चाहिँ बजार या अर्बन एरियामा चाहिँ हाम्रो वार्ड सभा काउन्सिलरबाट वार्ड सभा भएर पास भएर आएको हुनु पर्यो।
0: हजुर, यो भयो ओल्ड एज पेन्सन पाउने एउटा मापदण्ड अथवा उहाँहरूले के दस्तावेज तयार पार्नुपर्छ भन्ने विषय जानकारी भयो। र उहाँहरू 60 वर्षदेखि उभो पुगेको हुनु पर्यो र 70 वर्ष पुगेपछि एउटा अर्कै रकम पाउनुहुन्छ, 80 वर्ष नागेपछि फेरि अर्कै रकम पाउनुहुन्छ।
1: हजुर
0: र यस्तै प्रकारले अरू जस्तै अब ह्यान्डिक्याप्टहरूको पनि कुनै स्किम होला, यस विषयमा पनि हाम्रा श्रोताहरूलाई जानकारी राखिदिनुहोस् न।
1: हाम्रोमा एउटा छ इन्दिरा गान्धी नेसनल डिसेबिलिटी पेन्सन स्किम, यो चाहिँ हामीले महिनामा उहाँलाई 2000 गरेर दिने गरेको छ। यसको लागि पनि अब उहाँहरूको सबसे पहिला सिओआई चाहियो, आधार कार्ड, भोटर कार्ड अन्त डिसेबिलिटी सर्टिफिकेट चाहिन्छ, अनि ब्याङ्कको एकाउन्ट अनि ग्राम सभामा पास भएर आउनु पर्यो, अब अर्बन एरियामा वार्ड सभामा पास भएर आउनु पर्यो। यो दुई प्रकारको छ। एउटा इन्दिरा गान्धी नेसनल डिसेबिलिटी पेन्सन स्किममा हामी 2000 गरेर महिनामा दिँदैछ, र अर्को छ यो त 100% स्टेट इनोभेटिभ स्किम हो, यो चिफ मिनिस्टर स्टेट डिसेबिलिटी पेन्सन स्किम। यसमा चाहिँ के छ, हामी महिनामा 1500 गरेर दिन्छ। यसमा चाहिँ डिसेबिलिटीको बेन्च मार्क हुनु पर्यो 40%देखि उम्बोको डिसेबल, उहाँको डिसेबल छ भने हामी महिनाको 1500 गरेर हामी दिँदैछ। र इन्दिरा गान्धी नेसनल डिसेबिलिटी पेन्सन स्किममा चाहिँ जसको उमेर चाहिँ 18 वर्षदेखि उम्बो हुनु पर्यो, र उसको डिग्री अफ पर्सन्टेज हुन्छ, जो पर्सन्टेज हुन्छ त्यो 80%देखि उम्बो हुनु पर्यो। हजुर,
0: यो चाहिँ भयो जो चाहिँ अपाङ्ग छ है।
1: हजुर हजुर,
0: अपाङ्गको पनि अब कति प्रतिशत अपाङ्ग छ त्यो हेरेर भिन्न भिन्नै रकममा तपाईँले प्रदान गर्नुहुन्छ।
1: हजुर हजुर,
0: र तपाईँले भन्नुभयो यो डिसेबल जुन अपाङ्ग छ यसको पर्सन्टेज हेर्ने प्रावधान चाहिँ कस्तो, कुनै हस्पिटलले दिन्छ या सोसियल वेलफेयरले नै यसको क्राइटेरिया राखेर उहाँहरूलाई पर्सेन्टेज छुट्याउनुहुन्छ कि के छ यसको चाहिँ?
1: यसमा हामीले सबै 6 डिस्ट्रिक्टमा हामीले जुन चाहिँ स्क्रिनिङ कमिटी कन्स्टिट्युट गरेको छ, तपाईँले त्यहाँनिर त्यहाँ गएर तपाईँले डिसेबिलिटी सर्टिफिकेटहरू तपाईँले बनाउन सक्नुहुन्छ। जब डाक्टरले त्यहाँबाट डिसेबिलिटी सर्टिफिकेट इस्यु गरेपछि त्यो लिएर फेरि हाम्रो डिपार्टमा विभागमा आउनुपर्नेछ। त्यहाँ आएपछि हाम्रो डिसेबिलिटी सर्टिफिकेटमा नम्बर लाग्छ, त्यहाँदेखि हामी युडीआईडी सर्टिफिकेट पनि उहाँलाई इस्यु गरिदिइहाल्छ। त्यसको बादमा हाम्रो विभागबाट फर्म लगेर उहाँले पेन्सन एप्लाई गर्न सक्नुहुन्छ।
0: र उहाँहरू कम्तीको पनि उमेर 18 वर्ष चाहिँ पुगेको हुनु पर्यो?
1: होइन, यो इन्दिरा गान्धी नेसनल डिसेबिलिटी पेन्सनमा मात्रै 18 वर्षदेखि उम्बोको हुनु पर्यो, 80%देखि उम्बो छ भने उहाँले 2000 पाउनुहुन्छ। र अरू त्यो चिफ मिनिस्टर स्टेट डिसेबिलिटी पेन्सन स्किममा चाहिँ उहाँहरूले उमेर चाहिँदैन, तपाईँको उमेर चाहिँदैन, 40%देखि उम्बो डिसेबल छ भने उहाँले एप्लाई गर्न सक्नुहुन्छ।
0: हजुर, अहिले हाल है तपाईँहरूको यो जुन विभागमा, समाज कल्याण विभागमा कतिवटा स्टेट फन्डेड स्किमहरू चल्दैछ भने कति भारत सरकारको केन्द्रीय स्पोन्सर स्किमहरू चल्दैछ, र हाल तपाईँहरूको विभागमा कस्ता कस्ता स्किमहरू चाहिँ सेन्ट्रल स्पोन्सर स्किम छन् र सिक्किम सरकारको है राज्य स्पोन्सर स्किम चाहिँ कस्ता कस्ता छन्, यस विषयमा पनि बताइदिनुहोस्।
1: हाम्रो विभागमा धेरैवटा सेन्ट्रल स्किमहरू छ। अब हेर्यो भने यहाँनिर इन्दिरा गान्धी नेसनल ओल्ड एज पेन्सन स्किम, यो पनि एउटा सेन्ट्रल स्किम हो। तर के हुन्छ भन्दाखेरि यो सेन्ट्रलको सेयर त एकदमै कम्ती छ, किनभने ज्यादा चाहिँ अब ओल्ड एज पेन्सनमा हेर्यो भने सेन्ट्रलबाट खालि 200 मात्रै आउँछ,
0: व्यक्तिलाई
1: 200 रुपियाँ आउँछ। अन्य त्यहाँदेखि उब्रन्ता चाहिँ हाम्रो स्टेटले नै बियर गर्छ। जति पनि अब हेर्यो भने 60-69 एज ग्रुप बाट उताबाट 200 मात्रै पाउँछ, यताबाट 1300 चाहिँ स्टेटले दिन्छ। र जब 70-79 एज ग्रुप हुन्छ उहाँलाई सेन्टरबाट खालि 200 रुपियाँ मात्रै आउँछ, र 1800 चाहिँ हाम्रो स्टेट गभर्मेन्टले दिन्छ। र 80 वर्षदेखि उम्बोको हाम्रो आमा बाउ हुनुहुन्छ उहाँलाई सेन्टरबाट 500 मात्रै पाउँछ, र यता स्टेटबाट 2000 दिने गरेको छ।
0: र यो जुन तपाईँले रकम दिनुहुन्छ यो चाहिँ उहाँहरूले महिनै पछि प्राप्त गर्नुहुन्छ कि कस्तो, क्वार्टरली, हाफ इयरली या एनुअली है, मतलब सालमा एकपल्ट अथवा सालमा दुईपल्ट अथवा सालमा तीनपल्ट, कस्तो हिसाबले उहाँहरूले यो प्राप्त गर्न सक्नुहुन्छ जुन रकम?
1: यो त हामी अहिले हामी महिनै पछि हामी उहाँहरूको एकाउन्टमा हालिदिन्छ, हामी स्टेट ब्याङ्क अफ सिक्किमबाट उहाँहरूको आफ्नो एकाउन्टमा हामी डाइरेक्ट बेनिफिट ट्रान्सफर गरिदिन्छ, महिनै पछि हामी गर्दैछ। हजुर
0: हजुर, जनसाधारण आम आदमीहरू जो गाउँ बस्तीमा रहनुहुन्छ उहाँहरू अब यस्तो जानकारीको लागि सोझै हाम्रो हेडक्वार्टर गान्तोकमा आउन कतिजना असमर्थ हुनुहुन्छ भने उहाँहरूले जानकारी प्राप्त गर्नको लागि कतिवटा अब दस्तावेज

0: ग्राम पञ्चायत युनिटमा गएर त्यहाँनिर सोसियल वेलफेयर इन्सपेक्टर हाम्रो यो पेन्सन स्किमको लागि हामी एपोइन्ट गरेको छ, सरकारले एपोइन्ट गरेको छ। तपाईँ सोझो त्यहाँ गएर तपाईँले कुनै पनि जानकारी लिनु छ त्यहाँबाट लिन सक्नुहुन्छ, र नयाँ एप्लाई गर्नेहरू छ भने त्यहाँबाट तपाईँ फर्म लिएर तपाईँको जति फर्मुलिटिज छ के डकुमेन्ट्सहरू चाहिन्छ उहाँले बताइदिनुहुन्छ, के ल्याउनु पर्छ, के गर्नुपर्छ, अन्त त्यो सबै फर्मुलिटिज कम्प्लिट भएपछि उहाँहरूलाई तपाईँले बुझाइदिनुहोस् र उहाँहरूले फेरि हेड अफिसमा ल्याउँछ।
1: हजुर, यो तपाईँहरूको जुन क्राइटेरिया छ यो दस्तावेजहरू लिएर सोझै हामी ग्राम प्रशासन केन्द्रबाट हामी सुरु गर्नु पर्यो। त्यहाँ कोही अधिकारी हुनुहुन्छ उहाँलाई भेटेर यो ओल्ड एज पेन्सन कुनै पनि पेन्सन स्किमको विषयमा उहाँहरूलाई जानकारी हुन्छ।
0: हजुर हजुर हजुर। अब यो छोडेर कतिवटा अर्को स्किम छ, इन्दिरा गान्धी नेसनल विडो पेन्सन स्किम भनिन्छ, यो विधवा भत्ता भनिन्छ, यो पनि तपाईँको महिनामा हामीले 2000 दिने गरेको छ। यसमा पनि डकुमेन्ट जतै चाहियो, सिवाई चाहियो, आरसीले पनि हुन्छ, त्यहाँदेखि आधार कार्ड चाहियो, भोटर कार्ड चाहियो, ब्याङ्कको एकाउन्ट चाहिन्छ, त्यहाँदेखि डेथ सर्टिफिकेट चाहियो हस्बेन्डको, त्यहाँदेखि ब्याङ्कको एकाउन्ट, त्यहाँदेखि उहाँको ग्राम सभामा पास भएर आएको हुनु पर्यो यदि रुरल एरियाबाट भने चाहिँ, यता अर्बन एरियामा भने चाहिँ वार्ड सभामा पास भएर आएको हुन्छ। यो छोडेर अर्को पनि छ सिक्किम अनमेरिड वुमेन पेन्सन स्किम, यो तपाईँको कन्या भत्ता पनि भनिन्छ। यो कन्या भत्ता चाहिँ 100% स्टेट इनोभेटिभ स्किम हो। यसमा चाहिँ त्यही हो, अब आफ्नो सिओआई हुनु पर्यो, आरसी भए पनि हुन्छ है, दुईटामा एउटा,
1: जुनै पनि स्त्री जाति बिहा नगरी किन
0: बिहा नगरी, जसको चाहिँ उमेर चाहिँ 45 वर्षदेखि उम्बोको हुनु पर्यो,
1: त्यो भन्दा उँधोकोले
0: पाउँदैन, 45 वर्ष चाहिँ पुगेको हुनु पर्यो, त्यहाँदेखि उम्बोको छ, बिहे गरेको छैन भने उहाँले गर्नु भएको छैन, उहाँलाई एप्लाई गर्नुहुन्छ। हामी महिनामा उहाँलाई 2000 गरेर दिने गरेको छ, र यसमा सिओआई, आरसी अनि आधार कार्ड, आधार कार्डमा चाहिँ उहाँको 45 वर्षदेखि उम्बो पुगेको हुनु पर्यो उमेर, भोटर कार्ड, त्यहाँदेखि एएवाई पीएचएस राशिन कार्ड त यो कम्पलसरी नै चाहिन्छ, त्यहाँदेखि ब्याङ्कको एकाउन्ट, अनमेरिड सर्टिफिकेट चाहिन्छ उहाँहरूको लागि, अनि ग्राम सभा वार्ड सभामा चाहिँ पास भएर आएको हुनु पर्यो।
1: यो अनमेरिड सर्टिफिकेट भन्नुभयो है, अनमेरिड सर्टिफिकेट सपोज कुनै अब एकजना महिलाले 20-22 वर्षको उमेरमा बनाएको छ भने त्यही सर्टिफिकेटले 45 वर्षसम्म काम गर्छ कि त्यो टाइमको लागि अलगै बनाउनु पर्यो?
0: किन भन्दाखेरि अनमेरिड सर्टिफिकेटको चाहिँ भ्यालिडिटी 6 मन्थ मात्रै दिएको हुन्छ।
1: हजुर,
0: अब यो त्यो 6 मन्थसम्म चाहिँ उहाँ त्यो अनमेरिड सर्टिफिकेटले काम गर्छ, काम गर्छ, रिसेन्ट चाहियो, रिसेन्ट चाहियो। यो चाहिँ तपाईँको अनमेरिड सर्टिफिकेट चाहिँ भिडियोबाट निकाल्नु सक्नुहुन्छ, र एसडिएम, एडिसी अफिसबाट, डिसी अफिसबाट तपाईँले निकाल्नु सक्नुहुन्छ।
1: यस्ता विभिन्न योजनाहरू है हाम्रो समाज कल्याण विभागको छ, तर कतिजना जनताहरू यसमा अनभिज्ञ छन्, उहाँहरूलाई याद छैन कि कस्तो कस्तो स्किम, कसरी हामीले यसको लाभ प्राप्त गर्न सकिन्छ भन्ने, उहाँहरू यस विषयमा धेरै जस्तोलाई जानकारी छैन, र विभागले है हाम्रा जनसाधारणलाई जानकारी गराउनका लागि के कस्ता कार्यक्रमहरू गरेर उहाँहरूलाई एवेरनेस प्रोग्राम, जस्तै अब ग्राम प्रशासन केन्द्रमा यस्तो यस्तो प्रोग्राम छ, अथवा बिडिओ अफिसमा यस्तो कार्यक्रम छ, सोसियल वेलफेयरमा यस्तो कार्यक्रमहरू छ, यस्तो स्किमहरू आउँदैछ भनेर तपाईँले कुनै विज्ञापन गरेर अथवा केबाट चाहिँ उहाँहरूलाई जानकारी गराउनुहुन्छ?
0: कतिवटा चाहिँ हामी त के ग्राम सभाहरू भइरहेको हुन्छ, हामी त्यो ग्राम सभामा हाम्रो जति पनि सोसियल वेलफेयर डेलिगेटेड सोसियल वेलफेयर इन्सपेक्टरहरू छ, उहाँले गएर चाहिँ त्यहाँनिर चाहिँ अब उहाँले अवेरनेस प्रोग्रामहरू राख्नुहुन्छ, र उहाँ जेनरल पब्लिकहरू आउनु भएको बेला उहाँलाई स्किमको बारेमा उहाँले त्यहाँनिर बताइदिनुहुन्छ, र साथै कतिवटा हाम्रो अवेरनेस प्रोग्रामहरू हामी डिस्ट्रिक्ट लेभलमा राखेको हुन्छ, त्यसबारेमा हामी दिन्छौँ, र हामी एफएममा पनि उहाँलाई स्किमको बारेमा हामी जानकारी दिँदैछौँ थ्रु मिडियाबाट पनि, अनि हामी पेपरमा पनि हामी उहाँलाई थ्रु पेपर पनि हामी उहाँलाई इन्फर्मेसन दिँदैछौँ, र जति पनि सोसियल वेलफेयर इन्सपेक्टर मैले भनिहालेँ 300 भन्दा ज्यादा हाम्रो सिक्किम सरकारले एपोइन्ट गरेको छ, उहाँहरू डोर टू डोर गएर पनि उहाँहरूको जुन चाहिँ हाम्रो एनुअल भेरिफिकेसन हुन्छ त्यो एनुअल भेरिफिकेसनमा पनि उहाँहरू डोर टू डोर गएर कसले पाएको छैन, को 60 वर्ष पुग्दैछ, को त्यहाँनिर दिव्याङ्गजन छ, कसले पाएको छैन, यो हाम्रो सोसियल वेलफेयर इन्सपेक्टर प्रत्येक जीपीयूमा छ, उहाँहरूले नै सर्वे गरेर यदि जेन्युन छ, लेपआउट छ भने उहाँहरूले फर्म लगेर, अहिले हामीले डाइरेक्सन दिएको छ, उहाँहरू स्वयं घर घरमा गएर डोर टू डोर गएर उहाँहरूले फर्म दिँदैछ, र फर्मेलिटी सबै पूरा गरेर उहाँहरूले हामीलाई उहाँहरूको लिस्ट हेड अफिसमा सब्मिट गर्दैछ।
1: र यो अब जुन पाउने रकममा तपाईँले भन्नुभयो 60 वर्षदेखि 70 वर्षसम्म एउटा, त्यहाँदेखि अर्को जस्तै दिव्याङ्गजनमा अर्कै, र यो पाउनको निमित्त अब सेड्युल ट्राइब, सेड्युल कास्ट र जेनरल ओबीसी एमबीसी भन्ने छ, यो अलग अलग क्याटेगोरीले अलग अलग रूपमा पाउनुहुन्छ कि एउटै हो, जस्तै 60 वर्ष पुग्ने सबै कम्युनिटीबाट एउटै रकम पाउनुहुन्छ कि अलग अलग?
0: यसमा कुनै छुट्टाएको छैन, यसमा सबै क्याटेगोरी कास्ट क्याटेगोरीले एउटै

0: कममा हामीले दिने गरेको
1: छ। जो 60 देखि 70 वर्ष पुग्नुहुन्छ, चाहे त्यो एमबीसी होस्, सेड्युल ट्राइब होस्, सेड्युल कास्ट होस्, एउटै रकम पाउनु।
0: हजुर हजुर, सबलाई एउटै रकम दिने गरेको छ।
1: हजुर हजुर। र विभागका यस्ता कार्यक्रमहरूबाट है जनताहरूलाई कतिको लाभ प्राप्त भएको तपाईँहरूले महसुस गर्नुहुन्छ विभागको तर्फबाट?
0: यसमा त उहाँहरू एकदमै खुसी छ, किन भन्दाखेरि जो हाम्रो सिक्किममा मात्रै होला यति ज्यादा पेन्सन पाउने, अब उहाँहरूले महिनामा 1500-2000-2500 पाउँदाखेरि उहाँलाई धेरै कतिवटा अब जहाँ हामी त बीपीएल क्याटेगोरीको मान्छेलाई पेन्सन दिने गरेको छ, उहाँलाई महिनामा त्यति पाउँदाखेरि कतिपय मेडिकलको लागि सपोर्टको नानीहरू पढाउनुको लागि धेरै हेल्प भएको अब हामीले जानकारी पाएको छौँ। उहाँहरू एकदमै सन्तुष्टि छ, त उहाँहरूलाई एकदमै खुसी नै छ। उहाँहरू
1: अब यस्तो रकम पाउँदाखेरि खुसी नै हुनुहुन्छ?
0: हजुर हजुर, उहाँहरू एकदम खुसी छ।
1: र विभागमा अहिले है जस्तै अब यो ओल्ड पेन्सन स्किम भयो अथवा ह्यान्डिक्याप पेन्सन स्किम, यस बाहेक अरू अन्य स्किमहरू के कस्ता रहेका छन्, यस विषयमा पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
0: अन्य स्किम भन्दा पनि अब हाम्रो अरू स्किमहरू छ, अब हाम्रो ओल्ड एज होमहरू छ। अब ओल्ड एज होम हाम्रो नाम्ची र गान्तोकमा छ। हाम्रो साउथ वेस्टको लागि नाम्चीमा ओल्ड एज होम छ, तपाईँको तल बुमटारमा छ। यदि बुढाबुढी कसै नेग्लिजेन्स गरेर कसै अब त्यस्तो डेस्ट्रिब्युटहरू छ भने त्यहाँ भए ओल्ड एज होममा तपाईँले राख्न सक्नुहुन्छ, एकदमै उहाँलाई लगेर ओल्ड एज होममा राख्न सक्नुहुन्छ। र अर्को स्किम छ तपाईँको एउटा त्यहाँ दिव्याङ्गजनको लागि छ, सिक्किम ग्रान्ट अफ एवार्ड फर मेरिज विथ डिसेबल पर्सन भन्ने छ। यो चाहिँ कस्तो स्किम हो भन्दा कस्तो मान्छेलाई हामी दिन्छ भन्दा जो दिव्याङ्गजन छ, डिसेबल छ, उहाँले चाहिँ नर्मल मान्छेसँग बिहे गर्यो या नर्मल मान्छेले दिव्याङ्गजनसँग बिहे गर्यो, दुईजनै दिव्याङ्गजन छ भने पनि हामीले वान टाइम ग्रान्ट टुलेक हामी दिने गरेको छ।
1: मतलब दुईजनाले पाउँछ कि एकजना?
0: होइन, यो त एकदम कपललाई मात्रै पाउँछ। यसको लागि डकुमेन्ट त त्यही भइहाल्यो, अब उहाँहरूको दुईजनाको सिवाई चाहिँ हुनै पर्यो।
1: यो चाहिँ वान टाइम मात्रै पायो?
0: वान टाइम, आधार कार्ड हुनु पर्यो, भोटर कार्ड हुनु छ, मेरिज सर्टिफिकेट हुनु पर्यो, पिएचएच एवाई राशिन कार्ड हुनु पर्यो, ब्याङ्कको जोइन्ट एकाउन्ट हुनु पर्यो, अनि ग्राम सभामा पास भएर आएको हुनु पर्यो। उहाँलाई चाहिँ वान टाइम ग्रान्ट हामीले 2,00,000 हामी वान टाइम ग्रान्ट दिन्छ।
1: त्यस बाहेक अन्य जुन त्यो उहाँहरूले पाउनुहुने त फेरि पाइरहनु
0: हुन्छ। यो चाहिँ जस्ट एउटा इन्करेजको लागि, एउटा नर्मल मान्छेले एउटा पर्सन विथ डिसेबललाई अब मेरिट गर्यो भने उहाँलाई एउटा फाइनेन्सियल सपोर्टको लागि हामीले दिने गरेको छ। अनि अर्को स्किम छ नेसनल फेमिली बेनिफिट स्किम भन्ने छ, यो पनि एउटा वान टाइम ग्रान्ट हो। यो चाहिँ 30,000 हामीले, यो चाहिँ के हुन्छ भन्दाखेरि जसको हस्बेन्ड खस्छ यो त इमिडिएट रिलिफको लागि हो। जो हस्बेन्ड खस्छ उहाँलाई 30,000 हामीले वान टाइम ग्रान्ट हामी दिँदैछ। र त्यसमा उमेर चाहिँ 18 इयर्स टु 59 इयर्सको चाहिँ हुनु पर्यो, र अब डकुमेन्ट्स त सिवाई कम्पलसरी हो।
1: यो पनि बीपीएल क्याटेगोरीकै हुनु?
0: एकदमै एवाई पीएचएस राशिन कार्ड हुनु, यो बीपीएल क्याटेगोरीको, अनि आधार कार्ड, भोटर कार्ड, ब्याङ्कको एकाउन्ट हुनु पर्यो, अनि ग्राम सभा पास भएर आएको हुनु पर्यो। यो वान टाइम ग्रान्ट 30,000 हामी अन्डर एनएफबिएस स्किमबाट हामीले दिँदैछौँ।
1: हजुर, र तपाईँले भन्नुभयो यो ओल्ड एज होमको एउटा कुरा गर्नुभयो नि, कोही बुढाबुढी अथवा कुनै अनाथ बुढाबुढी नि भनौँ, उहाँहरू अब जानु पर्यो भने उहाँहरूको लागि के कस्तो क्राइटेरिया हुन्छ कि त्यो ओल्ड एज होममा जानको लागि?
0: यसको लागि के भन्छ न, हाम्रो एउटा एफिलिएट एउटा कमिटी हुन्छ, मेन्टेनेन्स ट्रिब्युनल र एफिलिएट ट्रिब्युनल भन्ने हुन्छ, एउटा कमिटी कन्स्टिट्युट गरेको हुन्छ। यो खासमा त एसडिएम लेभलमै कन्स्टिट्युट गरेको हुन्छ। तपाईँ त्यस्तो खालको कुनै पनि एउटा बुढाबुढी एकदमै दुःख पाइरहेछ, बाटोतिर भेट्नुभयो, कहीँतिर छोराछोरीले पिटपाट गरेर घरबाट निकालेको छ र ओल्ड एज होममा बस्नु चाहनुहुन्छ भने सिधै तपाईँले नजिकैको एसडिएम अफिसमा गएर तपाईँले एसडिएमलाई भेट्न सक्नुहुन्छ। नभए त्यहाँ पनि भएन भने तपाईँ सिधै डिसी, आफ्नो कन्सर्न डिसी लाई भेट्न सक्नुहुन्छ। त्यहाँ एउटा कमिटी कन्स्टिट्युट गरेको हुन्छ, त्यो कमिटीले डिसाइड गर्छ कि उहाँ ओल्ड एज होममा पठाउनु पर्ने कि उहाँको फ्यामिलीलाई ह्यान्ड ओभर गर्नुपर्छ। यदि छोराछोरीले नेग्लेक्ट गरेर कुटपिट गरेर गरेको खण्डमा उहाँले कम्तीको पनि 10,000 चाहिँ उहाँहरूले चाहिँ मेन्टेनेन्स पर्मन दिनुपर्नेछ,
1: छोराछोरीले
0: दिनु, उहाँको लागि मेडिकल, अब ओल्ड एज भन्दा पनि उहाँको लागि चाहिँ दिनु पर्यो, अब मेडिकलको खर्चको लागि, अब लुगा लाउनु इत्यादिको लागि उहाँले चाहिँ मिनिमम पनि उहाँलाई दिनुपर्ने। यदि कोही छैन भने उहाँलाई चाहिँ हामी एकदमै ओल्ड एज होममा फ्री अफ कस्टमा हामी राखिदिन्छ जबसम्म उहाँहरूको फेमिली ट्रेस हुँदैन
1: र उहाँ जानुहुन्छ। यसको लागि पनि त केही दस्तावेज केही डकुमेन्ट्सहरू चाहियो होला कि चाहिँदैन? यसको लागि चाहिँ
0: यस्तो छ, अब कतिजना त अब
1: कतिजनाट्युट
0: हुन्छ, उहाँको एउटा सिङ्गल डकुमेन्ट्स पनि हुँदैन। यदि उहाँको हालत हेरेर इमिडिएट उहाँहरूलाई चाहिँ अब थ्रु मैले भनिहालेँ एउटा डिसी अफिसमा कन्स्टिट्युट एउटा एफिलिएट मेन्टेनेन्स र एफिलिएट ट्राइब्युनल भन्ने एउटा कमिटी कन्स्टिट्युट गरेको हुन्छ। यदि उहाँको एकदमै जेन्युन छ, उहाँ एकदमै प्याथेटिक कन्डिसनमा छ भने इमिडिएट उहाँलाई चाहिँ ओलेछेउमा डिसीको अर्डरबाट लानु सकिन्छ। यदि उहाँ नर्मल छ भने हाम्रो डिपार्टमा सेक्रेटरीलाई एप्लिकेसन गरिन्छ, त्यही हामी जुन चाहिँ एप्लिकेसन गरिन्छ हामी फाइल क्रिएट गरेर उहाँ हामी कन्सर्न डिसीलाई फरवर्ड गरिदिन्छ। अन्त कन्सर्न डिसीलाई फरवर्ड गरेपछि उहाँहरूले कमिटी बसेर मैले भनिहालेँ उहाँलाई कहाँ पठाउनु पर्ने कि फ्यामिली मेम्बरलाई ह्यान्ड ओभर गर्नुपर्ने कि यदि ओले छेउमा राख्नुपर्ने त्यो चाहिँ कमिटीले नै डिसाइड गर्छ।
1: हजुर हजुर। र है अब विभागको विभिन्न कार्यक्रमहरू चल्दै आएको छ, कति लाभार्थीहरूले लाभ प्राप्त गर्नु भइरहेको छ, लाभ उठाइरहनु भएको छ, र अब कतिजनालाई चाहिँ अब याद छैन कि यस्तो यस्तो योजनाहरू आइरहेको छ, र यो योजनाहरू प्राप्त गर्नको लागि अब हाम्रो जनसाधारणले पनि केही त उहाँहरूले स्टेप लिनु पर्यो। हजुरहरूको अब विभागको हिसाबले भन्नुपर्दा उहाँहरूले के कस्ता पाइला चाल्दाखेरि चाहिँ यस्ता स्किमहरूबाट उहाँहरू लाभ प्राप्त हुनेछन्, यस विषयमा पनि बताइदिनुहोस्।
0: सबसे पहिला त उहाँहरू अब हाम्रो मैले भनिहालेँ हाम्रो ग्राम सभाहरू हुन्छ सबसे नजिकमा, ग्राम सभामा प्रत्येक पब्लिकहरू आएको हुन्छ, ग्राम सभा तपाईँ एटेन्ड गर्नुहोस्,
1: विभिन्न तहका अधिकारीहरूले वक्तव्य राख्नुहुन्छ त्यस मार्फत उहाँहरूले जानकारी।
0: हजुर, धेरै अब लाइन डिपार्टमेन्टहरू बोलाएको हुन्छ र त्यसमा हाम्रो सोसियल वेलफेयर इन्सपेक्टर या सोसियल वेलफेयर अफिसर डिस्ट्रिक्ट अफिसर पनि हाम्रो विभागभर पनि गएको हुन्छ। त्यो ग्राम सभामा हाम्रो जति पनि डिपार्टमेन्टको स्किमहरू छ हामी प्रत्येक स्किमहरूको बारेमा हामी त्यहाँनिर जानकारी दिनेछौँ। र तपाईँहरूलाई म रिक्वेस्ट गर्न चाहन्छु तपाईँहरू ग्राम सभामा तपाईँ जानुहोस् र तपाईँहरूले ग्राम पञ्चायत युनिटमा या काउन्सिलर अफिसमा गएर तपाईँले त्यहाँ प्रत्येक ग्राम पञ्चायत युनिटमा काउन्सिलर वार्डमा हाम्रो सोसियल वेलफेयर इन्सपेक्टरहरू एपोइन्ट भएको छ उहाँलाई भेट्नुहोस् र उहाँकोबाट तपाईँले जानकारी लिनुहोस् कसरी भर्नुपर्ने फर्म के गर्नुपर्ने कहाँ पाउँछ फर्महरू त उहाँले सबै को कसकोमा जानुपर्ने त्यो कुराहरू सबै तपाईँलाई जानकारी दिइहाल्छ हाम्रो।
1: हजुर हजुर। तपाईँहरूको अब यत्रो अब पब्लिकहरूलाई फाइदाको लागि कामहरू गर्दै आइरहनु भएको छ र गर्दै हुनुहुन्छ र यस बापत पनि तपाईँहरूले अब यस्तो काम गर्दा पनि विभिन्न प्रकारको चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ होला र तपाईँहरूले अनुभव गरेको चुनौतीहरू च्यालेन्जेसहरू के कस्ता रहेका छन् र यसबाट कसरी तपाईँहरू अघि आउनुहुँदैछ यस विषयमा पनि छोटकरीमा बताइदिनुहोस् न।
0: कतिवटा त च्यालेन्जेसहरू आउँछ किनभने हामीले जुन मन्थली पेन्सन महिनै पछि हाल्दैछ कतिवटा चाहिँ किन भन्दा केही कारणले गर्दाखेरि उहाँहरूको अकाउन्टमा पस्न सक्दैन केही डिफेक्टले गर्दाखेरि अकाउन्टको के कारणले गर्दाखेरि त्यसले गर्दा कतिवटा रिटर्न भएर आउँछ पैसा त्यसले गर्दाखेरि अब हामीलाई अलिकति त्यसमा भेरिफाई गर्नु पर्यो उहाँहरूको घर घरमा जानु पर्यो हाम्रो अहिले डेडिकेटेड इन्सपेक्टर उहाँहरू घर घरमा गएर उहाँको फेरि एकाउन्टहरू छ त्यसलाई एक्टिभ गर्नु लाएर फेरि हामीलाई सब्मिट गर्नुपर्छ त्यसले गर्दा अलिकति ढिलो हुन्छ त्यही मात्रै समस्या अझ अरू त त्यस्तो खालको केही छैन हाम्रोमा किनभने मन्थली नै पेन्सन गइरहेछ त्यस्तो खालको च्यालेन्जेस त अरू केही छैन।
1: सपोज अब कोही व्यक्ति हुनुहुन्छ कि ओल्ड एज हुनुहुन्छ अथवा कोही हेन्डिकेप हुनुहुन्छ उहाँहरू पाउने योग्यको पनि हुनुहुन्छ तर उहाँहरूको भरपूर डकुमेन्ट्स दस्तावेज छैन भने के कुनै प्रावधान छ कि उहाँहरूले पाउन सक्नुहुन्छ कुनै अल्टरनेटिभ डकुमेन्ट्सबाट पनि?
0: त्यस्तो त केही छैन, जति पनि डकुमेन्ट्स हामीलाई चाहिन्छ त्यो त हुनै पर्यो अब विदाउट डकुमेन्ट्स चाहिँ हुँदैन। सिवाई र तपाईँ सिवाई चाहिँ म्यान्डेटरी हो सिवाई छैन भने आरसी छैन भने तपाईँको सिक्किम सब्जेक्टले भइहाल्छ त्यो तिनवटा चाहिँ हुनै पर्यो। हजुर
1: हजुर हजुर। र श्रोता हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुग्न लागिरहेका छौँ र हजुर आज समाज कल्याण विभागको तर्फबाट हामी माझ उपस्थित हुनुहुन्छ र हाल है अहिले गाउँ समाजमा हाम्रो बुढापाकादेखि लगेर अहिलेको यङ स्टार पढे लेखेका भाइ बहिनी समाजमा हजुरको विभागको तर्फबाट कुनै सुझाव सन्देश दिनुपर्दाखेरि कुनै मेसेज दिनुपर्दा के कस्तो सुझाव सन्देश दिन चाहनुहुन्छ यस विषयमा पनि बताइदिनुहोस् न।
0: म सुझाव त यही दिन चाहन्छु अब कतिजनाको घरमा सबैको घरमा पढालेखा मान्छे नै हुन्छ कतिजना के हुन्छ बुढा बुढी भइसकेको हुन्छ तर साठी वर्ष कटिसकेको हुन्छ तर ओल्ड एज पेन्सन एप्लाई गरेको हुँदैन, उहाँको डकुमेन्ट्स पनि हुन्छ र हाम्रो विभागबाट एकदमै ट्राई गरिरहेछ उहाँलाई बेनिफिट दिनुको लागि। तर अब घरको पनि अलिक जिम्मेवार हुन्छ, घरको परिवारले पनि यदि आफ्नो आमा बाउहरू 60 वर्ष पुगेको छ भने उहाँले पनि अब सबै घरमा पढेको नानीहरू हुन्छ, तपाईँहरू पनि गएर है हाम्रो टाढो जानु परेन, विभागमा आउनु परेन, तपाईँको आफ्नो ग्राम पञ्चायत युनिटमा हाम्रो सोसियल वेलफेयर इन्सपेक्टर छ या बिडिओमा जानुहोस्, बिडिओ अफिसमा जानुहोस्, त्यहाँ गएर तपाईँको आफ्नो आमा बाउको लागि है भाइ बहिनीको लागि

0: कोही दिव्याङ्गजनहरू हुन्छ, भाइ बहिनी, कोही दिदीहरू हुन्छ अनमेरिटहरू, उहाँको लागि के बेनिफिट पाउनेछ, के पाउँदैछ, त्यो तपाईँले त्यहाँ गएर चाहिँ जानकारी लिनुहोस् है, तपाईँले सपोर्ट गरिदिनुहोस्। किन भन्दाखेरि कतिजना अब अलिकति नपढेको भएकोले गर्दाखेरि अलिक यसमा जानकारी हुँदैन, तपाईँहरू गएर खोजेर है तपाईँले यो उहाँहरूको लाभ दिलाइदिनुहोस्। किन भन्दाखेरि अब हामीलाई लाग्छ एउटा ह्युमेन एन्ड चाइल्ड डेभलपमेन्ट डिपार्टमेन्ट चाहिँ यो चाहिँ एउटा ठुलो डिपार्टमेन्ट हो, किनभने यसमा चाहिँ के छ भन्दाखेरि जब यहाँ चाहिँ थुप्रो स्किमहरू छ, मैले भने डल्लै बताइरहँदाखेरि धेरै टाइम लाग्छ, जब नानी भुँडीमा कन्सिप हुन्छ त्यहाँदेखि तपाईँको न्युट्रिसन सेक्सन छ, आइसिडिएस सेक्सन छ, उहाँले हेर्नुहुन्छ, त्यहाँदेखि लिएर गएको चाहिँ तपाईँको बुढाबुढी मर्नेसम्म चाहिँ हाम्रो स्किमहरू छ, यति डरलाग्दो स्किमहरू छ। अब बुढाबुढी भन्दा ओल्ड एज पेन्सन, जब उहाँ बुढाबुढी 70, 80, 90, 100 वर्ष पुग्नुहुन्छ, उहाँको लागि हाम्रो ओल्ड एज पेन्सनहरू छ। जब कन्सिप हुन्छ नानी, त्यहाँदेखि तपाईँको न्युट्रिसन सेक्सनदेखि आइसिडेसन सेक्सन, आइसिडिएस सेक्सनलाई उहाँले हेर्नु थाल्छ, मिन्स अब जन्मेकोदेखि लिएर तपाईँको मर्नुसम्म चाहिँ वृद्ध अवस्थासम्म चाहिँ हाम्रो स्किमहरू छ। तपाईँहरू अब परालेखाहरू छ, अब घरमा कोही छ भने तपाईँ आउनुहोस्, जानकारी लिनुहोस्, तपाईँको डिस्ट्रिक्ट अफिसमा जान्दा हुन्छ, अब यो गान्तोकमा आएर तपाईँको हाम्रो विभागमा आएर तपाईँले के स्किमहरू छ तपाईँले बुझेर जानु सक्नुहुन्छ, र त्यो स्किमहरू तपाईँले तपाईँको आफ्नो आमा बाउ मात्रै भएर, दिदी बहिनी मात्रै नभएर गाउँघरमा को को लेफआउट भएको छ उहाँहरूले तपाईँलाई लाभ दिलाउन सक्नुहुन्छ।
1: हजुर, र हजुरले है यतिको महत्वपूर्ण जानकारी राखिदिनुभयो, र भनिन्छ यदि जन जनको कल्याण भए समाजको कल्याण हुन्छ, समाज कल्याण भए राष्ट्रको विकास हुन्छ भनिन्छ। र यस्तै प्रकारले हामीले गाउँ समाजमा रहेका जति पनि वयोवृद्धदेखि लगेर दिव्याङ्गजनहरू हुनुहुन्छ, उहाँहरूले आफ्नो ग्राम प्रशासन केन्द्र भयो, ब्लक डेभलपमेन्ट अफिसमा गएर सम्पर्क गरेर जानकारीहरू प्राप्त गरेर यहाँ स्किमहरूको लाभ प्राप्त गर्ने उहाँहरूको सुझाव रहेको छ। र उहाँले धेरै महत्वपूर्ण जानकारीहरू हामी माझ राखिदिनु भयो। आउने दिनमा हजुरको यो विभागले धेरै यस्ता समाजमा कल्याणकारी कामहरू गरोस्, धेरै लाभ जनसाधारणलाई पुर्याओस्, समाजको उत्थान होस्, समाजको विकास होस् भन्ने विभागले धेरै प्रगति उन्नति गरोस् भन्ने हाम्रोबाट शुभकामना पनि दिन चाहन्छौ। र हजुरले आज आफ्नो व्यस्ततालाई पर सारेर हाम्रो आकाशवाणी गान्तोकको स्टुडियोमा सहभागिता जनाई समाज कल्याण विभागमा विभिन्न कार्यक्रम अर्थात योजना सम्बन्धी महत्वपूर्ण जानकारीहरू प्रस्तुत गरिदिनु भयो, यसको लागि हामी हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
0: धन्यवाद छ।
1: र आजलाई भने ग्रामीण कार्यक्रमको निर्धारित समय पनि पूरा हुन लागेको छ। भोलि फेरि अन्य विषयवस्तुका साथमा अर्को प्रस्तुतिमा हजुरहरू समक्ष हामी उपस्थित हुने नै छौ। तबसम्मलाई भने म कार्यक्रम सञ्चालक धर्मदास शर्मालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।

0: यो सुन्नुहोस् एक सूचना आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनेमिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ phairgantok@gmail.com।
1: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो दैनिक ग्रामीण कार्यक्रम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।

0: श्रोता यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार आजको अधिकतम तापमान 22.3 डिग्री सेल्सियस, न्यूनतम तापमान 18.4 डिग्री सेल्सियस अनि वर्षा 15.3 मिलिमिटर सेकेण्ड रेकर्ड गरेको छ भने आउँदो 24 घण्टासम्म मौसमबारे पूर्वअनुमान लगाउँदा आकाशमा सामान्य बादल छाइरहन साथै मेघ गर्जनसहित वर्षा हुने सम्भावना जनाएको छ। सुनिरहनु भएको थियो मौसम सम्बन्धी जानकारी। सो पूरा भयो। श्रोता यो सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 6:40 र 45 मिनटमा सुनाउनेछौ प्रादेशिक समाचार क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 मिनटमा प्रस्तुत गर्नेछौ विज्ञान वार्ताको कार्यक्रम, जसमा आजको विषय रहनेछ सिक्किममा वन्य औषधिका पौधाहरू। वार्ताकार हुनुहुन्छ अनुराधा तामाङ। 7:05 मिनटमा लिएर उपस्थित हुनेछौ कार्यक्रम नेपाली अनुरोध संगीत र 7:25 मिनटमा सुन्नुहुनेछ नेपालीमा समाचार। 7:35 मिनटमा प्रस्तुत गर्नेछौ पाश्चात्य संगीतको कार्यक्रम। 8:05 मिनटमा प्रस्तुत गर्नेछौ कार्यक्रम गीत गजल। 8:30 मिनटमा प्रस्तुत गर्नेछौ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत पण्डित सियाराम तिवारीद्वारा ठुम्री गायन। 8:45 मिनट र 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा। 9:15 मिनटमा सुन्नुहुनेछ स्पटलाइट भने 9:30 मिनटमा सुनाउनेछौ मनिटक। 9:45 मिनटमा मन्थन। यसै गरी रात्रिको 10 बजे सुन्नुहुनेछ कार्यक्रम हिन्दी फिल्म गीत अन्तर्गत विभिन्न हिन्दी फिल्मी गीतहरू। रात्रिको 6:30 मिनटमा आजको अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू समाप्त हुनेछ। श्रोता यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। सो पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता यो सुन्नुहोस् भोलि प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। बिहान 6:30 मिनटमा उपस्थित हुनेछौ मंगल ध्वनिका साथमा भने 6:35 मिनटमा प्रस्तुत गर्नेछौ भक्तिमय कार्यक्रम भक्ति प्रभात अन्तर्गत विभिन्न भजनहरू। 6:55 मिनट र 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसार गरी सुनाउनेछौ समाचार क्रमैले संस्कृत अनि हिन्दी भाषामा। त्यसपछि 7:05 मिनटमा लिएर उपस्थित हुनेछौ कार्यक्रम गोल्डन मेलोडिज। 7:25 मिनटमा आकाशवाणीको खरसाङ केन्द्रबाट सुनाउनेछौ नेपालीमा समाचार। यसै गरी 7:35 मिनटमा प्रस्तुत गर्नेछौ जानकारीमूलक कार्यक्रम प्रणाम सिक्किम भने 8:15 मिनटमा आकाशवाणीको दिल्ली केन्द्रबाट समाप्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 मिनटमा उत्तर पूर्वीय सिलङ केन्द्रबाट सुनाउनेछौ अंग्रेजीमा समाचार। 8:40 मिनटमा प्रस्तुत गर्नेछौ कार्यक्रम गीतिमाला अन्तर्गत विभिन्न नेपाली आधुनिक गीतहरू। 9 बजे सुन्नुहुनेछ मुख्य समाचार यसै केन्द्रबाट भने 9:02 मिनटमा प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रञ्जली। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। आगामी तारीख 27 जुलाई 2026 शुक्रबार साझा 6:05 मिनटमा प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 मा कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 27 जुलाई 2026 शुक्रबार साझा 6:05 मिनटमा अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्।

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज बिहान लोकभवन स्थित आशीर्वाद हलमा आयोजित एक विशेष समारोहमा विभिन्न राष्ट्रीय तथा राज्य स्तरीय कार्यक्रमहरूमा भाग लिएकोमा 43 उत्कृष्ट एनसीसी क्याडेटहरूलाई राज्यपाल पदक प्रदान गर्नुभयो। यो समारोह शिक्षा विभागले समूह मुख्यालय एनसीसी दार्जीलिङ र सिक्किम संघको सहकार्यमा आयोजना गरेको थियो। 18 स्वर्ण 15 रजत र 10 काँस्य पदकहरूसँग क्याडेटहरूलाई 3 श्रेणीमा पदक प्रदान गरिएको थियो। यसका साथै एसोसिएट एनसीसी अधिकारी एएनओ लेफ्टिनेन्ट मनोज कुमार प्रधानलाई अवार्ड अफ एक्सलेन्स प्रदान गरियो। श्री माथुरले भन्नुभयो, समारोहले राष्ट्रप्रति युवाहरूको उपलब्धि, अनुशासन र समर्पणको उत्सव मनाउँछ। पदक प्राप्तकर्ताहरूलाई बधाई दिँदै वहाँले एनसीसीलाई राष्ट्र निर्माणका लागि एक शक्तिशाली संस्थाको रूपमा वर्णन गर्नुभयो। राष्ट्रीय क्याडेट कोर एनसीसी पश्चिम बंगाल तथा सिक्किम निर्देशनालयका अतिरिक्त महानिर्देशक मेजर जनरल एपीएस चहल एसएमले आज लोकभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभयो। भेटका क्रममा ब्रिगेडियर एपी मल्लिकको पनि उपस्थिति रहेको थियो। मेजर जनरल चहलले सिक्किममा स्वतन्त्र एनसीसी ग्रुप मुख्यालय स्थापना अन्तिम चरणमा पुगेको जानकारी गराउँदै यसबाट राज्यमा एनसीसीका गतिविधि थप प्रभावकारी हुने बताउनुभयो। वहाँहरूबीच ड्रोन तालिम, साइबर सुरक्षा, नव प्रवर्तन, साहसिक गतिविधि तथा खेलकूद सम्बन्धी कार्यक्रमबारे पनि विस्तृत छलफल भयो। श्री माथुरले सीमावर्ती तथा रणनीतिक दृष्टिले महत्वपूर्ण सिक्किममा राष्ट्र निर्माणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै विद्यालय तथा महाविद्यालयमा एनसीसी क्याडेटहरूको संख्या बढ़ाउन आग्रह गर्नुभयो। मेजर जनरल चहलले राज्यपालबाट प्राप्त निरन्तर सहयोग र प्रोत्साहनप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। हिजो सोरेङ जिल्लाको जौटार खेल मैदानमा 212 राष्ट्रिय स्तरको भानु जयन्ती समारोह भव्य रूपमा सम्पन्न भयो। समारोहमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। समारोहलाई सम्बोधन गर्दै वहाँले यस्ता कार्यक्रमहरूलाई राजधानीमा मात्र सीमित नराखी विभिन्न जिल्लामा आयोजना गर्ने सरकारको दूरदर्शी सोच, ग्रामीण क्षेत्रका प्रतिभाहरूको पहिचान, प्रोत्साहन र सशक्तिकरणका लागि रहेको बताउनुभयो। आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धांजलि अर्पण गर्दै मुख्यमन्त्रीले नेपाली भाषा र साहित्यको विकास तथा समृद्धिमा वहाँको अतुलनीय योगदानको प्रशंसा गर्नुभयो। यसै अवसरमा मुख्यमन्त्रीले आगामी वर्षदेखि अनुवाद सेतु पुरस्कार स्थापना गरिने घोषणा गर्नुभयो। नेपाली भाषा, साहित्य, अनुवाद तथा साहित्यिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिने उक्त पुरस्कार प्रत्येक वर्ष भानु जयन्तीको अवसरमा एकजना विशिष्ट साहित्यकारलाई प्रदान गरिनेछ। पुरस्कार स्वरूप नगद 3,00,000 रूपियाँ तथा सम्मान पत्र प्रदान गरिने वहाँले जानकारी दिनुभयो। मुख्यमन्त्रीले आगामी वर्षको भानु जयन्ती समारोह पाकिम जिल्लामा आयोजना गरिने घोषणा गर्नुभयो। जारी सिक्किम पर्यावरण पर्वको एक भागको रूपमा धार्मिक मामिला विभागले सिक्किम धनुर्विद्या संघको सहकार्य र सिक्किम सरकारको वन विभागको सहयोगमा आज तथाङचेन धनुर्विद्या क्षेत्रमा हरियो विरासत छोड़िराख्नुहोस् भन्ने विषयवस्तु अन्तर्गत वृक्षारोपण अभियान आयोजना गर्यो। कार्यक्रममा धार्मिक मामिला विभाग तथा जनस्वास्थ्य इन्जिनियरिङ विभागका मन्त्री सोनाम लामा र अन्यले भाग लिएका थिए। वातावरण संरक्षणलाई प्रवर्धन गर्ने, हरियाली बढ़ाउने र प्रकृतिको संरक्षण गर्ने सामूहिक जिम्मेवारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यसको आयोजना गरिएको थियो। कार्यक्रमको क्रममा 7 बाल बालिकालाई सिक्किम शिशु समृद्धि योजना अन्तर्गतका लाभहरू पनि प्रदान गरियो। योजना अन्तर्गत प्रत्येकलाई 10,800 रूपियाँ बराबरको फिक्स डिपोजिट प्रमाणपत्र हस्तान्तरण गरियो, जसले लाभार्थीहरू 18 वर्षको उमेर नपुगुन्जेलसम्म रकम सुरक्षित गर्दछ र यसले बाल बालिकाको कल्याण र भविष्यप्रति राज्य सरकारको प्रतिबद्धतालाई पुष्टि गर्दछ। इन्टर सिक्किम भेटरन ब्याडमिण्टन टुर्नामेण्ट 2026 24 जुलाईबाट नाम्चेबुङ निर्वाचन क्षेत्र अन्तर्गत आहो याङतामको आहो ब्याडमिण्टन हलमा शुरू हुने भएको छ। प्रतियोगिता 26 जुलाईका दिन समापन हुनेछ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

0: Dengjong ngadi ki sikyo om prakash matul choki taring ngaru lok sabha na yebe ashirbad hall na gochu ke lerim na damanda gyekap jangadi thi lerim de chu na gen lembo na ke ncc cadet jipsu se sum chu lo sikyo takma yang na governors medal phi pai lerim de ne se le la ki ncc darjeeling ta dengjong yempi tinlam na gochu kai lerim de na associate ncc goje ANO Lieutenant Manoj Kumar Pradhan Law Sikyong Ki Lekzang Takma Yangna Governor's Award of Excellence Pibai Kushap Mathur Choki Takma Gyekhen Law Tasi Dile Pibai National Cadet Corps Yane NCC Noob Bengal Tan Denjong Chikhyap Ki Goje Jembo Major General APS Chahal SM Ki Tari Lok Bawan Ngadin Sikyong Kushap Om Prakash Mathur Yampu Yarab Zekhana Wai Zewe Kap Brigadier AP Malik Yajue Khembe Major General Chahal Ki Denjong Na NCC Chokwa Ki Rangki Chikhyap Sarjeng Nangti Zugdi Na Lep Yepe Nyense Pimbo Pinjin Dile Ngade Na NCC Ki Yochu Tharung Lempia Yargye Tan Lali Ten Chushe Ki Tam Sung Ye Khonsi Fa Na Drone Ki Jangdar Cyber Sungkyop Tan Chim Yampu Del Yepe Lerim Dichui Korna Ya Seta Tole Kamul Na Bayi Kushab Mathur ki sasam cho ta si thole khechita yepe denjong na gyekhap sarjeng na nazi chui genchimpu khechita yepe tam teng karda nazin labda ta thorim labda dichu na NCC cadet dichu yang ang parkyang na she ki shiwa pulye Major General Chahal ki ngade sikyo thole thobjin yepe roram ta simshu teng tuji kati pulye Don Soling Zongka ki zautar chimtana teng gyani ta chuni ngade tel Banub Jayanti Lerim Bampu Thole Sumai Lerim Na Denjong Ngade Ki Chachilempu Kushe Premsin Tamang Cho Kumde Champo Thole Chenye Khebe Lerim Na Sungdel Nangji Chachilempu Cho Ki Ngade The Lerim Dichu La Gyalsa Na Chikku Mansungba Pya Zongka Zin Dichu Na Ya Gochu Khe Junki Thuring Samlo Khyoshep Cho Ki Lakchal Ngozi Semshuk Ta Wansa Chen Thenye Pe Tam Sungye Adikopi Banu Vakta Acharya Teng Simso Pujin Chochi Limpu Chogi Nepali Keta Chomrik Yarge Na Khongi Yogyan Chimpe Gasu Na Ye Kokabdina Chochi Limpu Chogi Honke Lole Anuvat Setu Takma Gosukshe Ki Khyabdaya Na Wai Takma Dine Banu Zoyte Ki Kokabna Chomrik Kewang Chikla Pujin Is Takma Dinyampu Sere Tiru Bhum Sumya Pinse Ki Nyense Pinye Dita Yampu Chochi Limpu Chogi Honke Loki Banu Zoyte Pakyong Zongka Na Sungshe Ki Kabdaya Nai Nadena Lalin Tenjin Yepe Denjong Taku Tute Yangna Sikkim Paryavaran Forb Ki Tuche Chiki Tole Nade Jungi Nangsi Lelaki Denjong Dacha Chita Chokpo Tunlamna Denjong Jungi Nakcha Lelaki Roramna Taring Tatangchen Dacha Chito Sakolna Lip Green Legacy Shukhe Gozengaho Chompo Chuk Lerim Taring Gozukoi Lerimna Nangsi Lelata Mimong Tute Yangna PHC Lelaki Lempu Kushep Sonam Lama Chota Jensu Ki Gen Lemboi Thakur Sungkyob Lo Khopel Nase Singna Thadpel Nase Ta Rangjin Sungkyob Nase Chicho Gen Lo Semshu Nase Migyul Ki Chompo Chuk Lerim Di Gozukoi Lerim Ki Tuche Na Pyabhi Din Lo Denjong Sisu Samridi Charji Ngaho Khepen Chuyang Phibona Vai Charji Ngaho Pocho Rele Ra Tong Tong Chu Ta Gya Ge Tiru Ki FD Hiksa Phibona Vai Kadi Ki Khepen Bo Pocho Gunglo Chobge Malep Son Tiru Sungkyob Phyar Chakto Yi Ta Thap Di Ki Pyabhi Di Chui Leji Ta Khonsui Maho Pe Ten Ngade Jung Ki Sechik Lo Tendo Yi Inter Sikkim Veteran Badminton Dendur Chilo Nito Nishu Cha Tu July Doi Che Nishu Cha Ji Le Nam Che Bong Sakul Ngaho Aho Angtam ki Yangtam ki Aho Badminton Hall na Gochuk She ki Tha Chiyi Gochuk Chapa ki Choji Ram Kumar Subba ki Dendur Dina Champion Che She Chikku Mathemba Gen Lengke Chulo Chim Teng Semshu Ta Nyampu Bak Hong Di Ngade Jung ki Thap Chimpu Gyabkor Na Jing Kyo Na Chim Lo Khonpel Na She Ten Gochuk Yin Selap Di Nyan Se Pinye Dendur Dine Julai Dau Yangna Dau Di Che Nishu Chatu Nyim She Myo She Is Dita Yampu Lungde Ka Gato Le Tangi Nyan Se Nara Chobayi Tuji Chiyi
1: यो सुन्नुहोस् लाइफ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना आगामी तारीख 17 जुलाई 2026 शुक्रबार साझा 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ लाइभ फोनिङ कार्यक्रम। विषय रहनेछ वर्षायाममा देखिने सामान्य रोगहरू अनि यसबाट बाँच्ने उपायहरू। यसबारे जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ सिक्किम मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सका प्रोफेसर मेडिसिन डाक्टर मोना ढकल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03529220171 मा कल गर्न सक्नुहुनेछ। दिन अनि समय आगामी 17 जुलाई 2026 शुक्रबार साझा 6:05 अनि फोन नम्बर छ 03529220171। सूचना पूरा भयो। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूजन एआर मोबाइल एप मार्फत पनि हाम्रो यस प्रसारणलाई सुनिरहनु भएको छ। अब प्रस्तुत गर्दैछौ विज्ञानवार्ताको कार्यक्रम, जसमा आजको विषय रहनेछ सिक्किममा वन्य औषधिका पौधाहरू। वार्ता प्रस्तुतकर्ता हुनुहुन्छ अनुराधा तामाङ।
2: भारत देश वन्य औषधिको क्षेत्रमा धेरै अघिल्लो स्थानमा आउँछ अनि फेरि भएन सिक्किम त बायोडाइभर्सिटी हटस्पट भएको कारणले यहाँ अनेक प्रकारका औषधिमूलक पौधाहरू पाइन्छ। यी वन्य बोट बिरुवाहरूको प्रयोग विभिन्न प्रकारका औषधिमा जस्तै आयुर्वेद, होमियोपेथिक, युनानी, सिद्धि र एलोपेथिक सबैमा प्रयोग गरिन्छ। अब हामी केही मुख्य बोट बिरुवाहरूको बारेमा कुरा गरौं। पहिलो निम पत्ता, यसको वैज्ञानिक नाम हो अजाडिरेक्टा इन्डिका। यो हाम्रो भारतको धेरै स्थानहरूमा पाइन्छ। यसको जरा, बोक्रा, पत्ता, फूल सबै नै औषधिको रूपमा प्रयोग गर्न सकिन्छ। यसको रस बनाएर उमालेर पनि पिउन सकिन्छ। धेरैले निम पत्तालाई दाँत सफा गर्नमा पनि प्रयोग गर्दछन्। यो स्मल पक्सको औषधिमा धेरैले प्रयोग गर्ने गर्छन्। दोस्रो छ घिउकुमारी, जसको वैज्ञानिक नाम हो एलो बार्बाडेन्सिस। यसलाई एलोभेरा पनि भनिन्छ। यो पहाड़ी जंगल तथा घरहरूमा पाइन्छ। यसको बोट, पत्ता, जरा र फूल सबै नै प्रयोगमा आउँछ। यो गरम पानी वा आगोले जलेको ठाउँमा अथवा छालाको दागहरू हटाउनमा धेरैले प्रयोग गर्छन्। यो सौन्दर्यकरण गरिने सामानहरूमा पनि प्रयोग गर्न सकिन्छ। तितेपाती, यसको वैज्ञानिक नाम आर्टिमिसिया वल्ग्यारिस हो। यो 2000 देखि 4000 फिट माथिको स्थानहरूमा पाइन्छ। चोट, घाउ अनि काटेको ठाउँमा यसको प्रयोग गरिन्छ। यो सफाईको लागि पनि धेरै स्थानहरूमा प्रयोग गरेको देखिएको छ। अब कुरा गरौं पाखनबेतको, जसको वैज्ञानिक नाम वर्जिनिया सिलिएटा हो। यो 5000 देखि 13000 फिट माथिको धेरै ठाउँहरूमा पाइन्छ। यसको बिरुवा ज्वरो आउँदा पनि चलाइन्छ। जलेको र पोलेकोमा धेरै जनाले यसको प्रयोग गर्छन्। यसको जरालाई पनि औषधि बनाउनुमा प्रयोग गरिन्छ। तपाईहरू सबैले वनमारा त सुन्नु भएकै छ, जसको वैज्ञानिक नाम युपाटेरियम सिनाबियम हो। यो पनि पहाड़ी इलाकामा पाइन्छ। मानिसहरूले यसको पत्ता र बोट दुवैको प्रयोग गर्छन्। यो पनि कुनै घाउ र चोटमा साथै काटेकोमा खुन रोक्नका लागि र कुनै इन्फेक्सनलाई रोक्नको लागि चलाइन्छ। अब हामी कुरा गरौं पुदिना, यसको वैज्ञानिक नाम मेन्टा भिरिडस हो। यो 4000 देखि 8000 फिट माथिको पहाड़ी ठाउँमा उपलब्ध हुन्छ। यसलाई धेरैले आफ्नो घरमा पनि रोपेको हुन्छ। पुदिनाको अचार बनाएर हामी आफ्नो भोजनमा पनि प्रयोग गर्न सक्छौ। यसले हाम्रो भोजनलाई स्वादिष्ट मात्र नबनाएर हाम्रो पेटको जलन भएमा पनि शान्त गराउँछ। यसको पत्ता ज्वरोमा र फोक्सोको इन्फेक्सन, जसलाई ब्रोन्काइटिस भनिन्छ, त्यसको औषधिमा काम लाग्छ। यसको तेल निकालेर रिमाटोइड आर्थराइटिसको औषधिमा पनि प्रयोग गरिन्छ। ठूलो वा बडा अलैँची त सबैले जानेकै छ, यसको वैज्ञानिक नाम एफमम सेल्बलेटम हो। यो हाम्रो पहाड़ी तथा धेरै अरू पहाड़ी ठाउँहरूमा पाइन्छ। अलैँचीको दानाले औषधिको काम गर्छ। धेरै मुटु र कलेजोको बिमारको औषधिमा प्रयोग गरिन्छ। सिन्कोना, जसलाई क्विलेन पनि भनिन्छ, यो पनि अर्को वन्य औषधिको बोट हो। यसको वैज्ञानिक नाम सिन्कोना अफिकेनालिस हो। यो पहाड़ी जंगल में पाइन्छ। यसको बोक्रा मलेरिया को दवाई में प्रयोग गरिन्छ। अब तुलसी को कुरा गरौं। यसको वैज्ञानिक नाम ओसिनम सैंटम हो। यो पनि पहाड़ी ठाउँहरूमा र धेरैको घर आँगनमा पनि रोपेको देखिन्छ। धेरैले यसको पूजा पनि गर्छन्। यसको रस बनाएर शरीरको धेरै बिमारमा जस्तै घाउ खटिरा र अरू छालाको बिमारमा प्रयोग गरिन्छ। यो पेटको बिमारमा सर्दी लाग्दा र ज्वरोमा प्रयोग गरिन्छ। यसको प्रयोग फोक्सोको इन्फेक्सनमा पनि गरिन्छ। अर्को बोट हो टोटला, जसको वैज्ञानिक नाम अक्सिलम इन्डिकम हो। यो पनि हाम्रो स्थानमा ज्वरो आउँदा रगतमासीमा अनि दम बढ्ने बिमारमा प्रयोग गरिन्छ। बिम्बिरा, जसको वैज्ञानिक नाम हो सिट्रस मेडिका प्रोपर, यो धेरै पहाड़ी जग्गाहरूमा पाइन्छ। बिम्बिराको फल खान नपच्ने बिमारमा, टाइफोइडमा अनि रगतमासीको औषधिमा धेरैले प्रयोग गर्छन् अनि लाभदायक पनि हुन्छ। रुद्राक्ष अनि अर्को बोट हो जसलाई औषधिको रूपमा प्रयोग गरिन्छ। यसको वैज्ञानिक नाम इलोकर्पस पेरिकस हो। यो 4000 फिटतिर पाइन्छ। यसलाई धेरै प्रकारको टाउको दुख्ने बिमारमा र चारे रोगको औषधिको रूपमा प्रयोग गरिन्छ। यस्तै हाम्रो सिक्किममा धेरै नै औषधिमूलक बोट बिरुवाहरू छन्, जसको प्रयोग धेरै प्रकारका बिमारीहरूको औषधिमा गरिन्छ। वन्य धेरै बोटहरूलाई पनि औषधिको रूपमा प्रयोग गरिन्छ र धेरै लाभदायक छ। त्यसैले त हाम्रो सुन्दर सिक्किम साँच्चै नै वन्य औषधिको क्षेत्रमा धेरै धनी छ।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विज्ञानवार्ताका कार्यक्रम, जसमा आजको विषय थियो सिक्किममा वन्य औषधिका पौधाहरू। वार्ता प्रस्तुतकर्ता हुनुहुन्थ्यो अनुराधा तामाङ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं।

यो आकाशवाणी गान्तोक हो। श्रोता अब लिएर उपस्थित भएको छौ हजुरहरूकै अनुरोध पत्रमा आधारित कार्यक्रम नेपाली अनुरोध संगीत। सर्वप्रथम कार्यक्रमको प्रतीक्षा साचेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमाझ हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै सुनाउन गइरहेका छौ कार्यक्रमको पहिलो प्रस्तुति गायक आशा भोसलेको आवाजमा। अब सुनौ आजको पहिलो अनुरोध गीत, जुन गीतलाई अनुरोध गर्नुभएको छ प्रियंका बराइलीले नाम्ची दक्षिण सिक्किमबाट। यो गीत उहाँले आफ्नो सम्पूर्ण परिवारलाई सुनाउन चाहनु भएको छ। त आउनु श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति।

यदि तपाईहरु भर्खरै मात्र हामीसँग जोडिनु भएको छ भने सुन्दै हुनुहुन्छ कार्यक्रम नेपाली अनुरोध संगीत, जसमा हामी तपाईहरुको अनुरोधमा विभिन्न नेपाली सांगीतिक कोशेलीहरू प्रस्तुत गर्ने गर्दछौ। यसै क्रममा हामी माझ अर्को गीतको निम्ति अनुरोध गर्नुभएको छ विनु थापा, रक्षा थापा, सिङताम पूर्व सिक्किमबाट। अब प्रस्तुत छ गायक कलाकार सोनु निगमको आवाजमा यो गीत।

अब पालो भएको छ अर्को प्रस्तुतिको, जुन गीत लिएर आएका छौ गायक कलाकार उदित नारायण अनि आशा भोसलेको आवाजमा, जसलाई अनुरोध गर्नुभएको छ शान्ति छेत्रीले नाङथाङ दक्षिण सिक्किमबाट। उहाँले यो गीत आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहनु भएको छ। त श्रोता, स्वीकार्नुहोस् यो अर्को प्रस्तुति।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। कार्यक्रम नेपाली अनुरोध संगीत सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमाझ सुनाउन गइरहेका छौ कार्यक्रमको यो अन्तिम गीत, गायक कलाकार आशा भोसलेको आवाजमा। यो अन्तिम गीतलाई अनुरोध गर्नुहुने श्रोता हुनुहुन्छ अशोक खतिवाड़ा, कलुक तादुङ पश्चिम सिक्किमबाट। उहाँले यो गीत आफ्नो सम्पूर्ण मित्रहरूलाई सुनाउन चाहनु भएको छ। त श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

यो आकाशवाणी गान्तोकको यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम नेपाली अनुर संगीत। केही क्षणमा सुन्नुहुनेछ नेपाली भाषामा समाचार। केही क्षण प्रतीक्षा साच्नुहोला।

0: सबैभन्दा पहिला यस बुलेटिनका मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा वरिष्ठ भाजपा नेता रामचन्द्र गौड़को निधनमा शोक प्रकट। रेल मन्त्री अश्विनी वैष्णवले गर्नुभयो सम्पूर्ण जग्गा अधिग्रहण प्रक्रिया व्यवस्थापन गर्न रेल भूमि पोर्टल शुरू गरिने घोषणा। मन्त्री प्रहलाद जोशीको अध्यक्षतामा नयाँ दिल्लीमा देशको खाद्यान्न भण्डारण प्रणालीको समीक्षा बैठक सम्पन्न। आधुनिक कतारका निर्माता स्वर्गीय अमीर शेख हम्मतलाई श्रद्धाञ्जली अर्पण गर्न संसदीय मन्त्री किरेन रिजिजू दोहा प्रस्थान। अनि झारखण्डको लातेहार जिल्ला प्रहरीले प्रतिबन्धित सीपीआई माओवादीका क्षेत्रीय कमाण्डर रविन्द्रलाई गरे पक्राउ। अब समाचार विस्तारमा। भारतले पश्चिम एशियामा भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले फेरि एकपटक हर्मुज जलडमरूबाट सुरक्षित र निर्वत आवागमन तथा व्यापारका लागि आह्वान गर्नुभयो।
1: पश्चिम एशिया में जो भी गतिविधियां चल रही हैं उस पर हम लगातार नजर रखे हुए हैं। हमारा मानना है कि स्ट्रेट ऑफ हॉर्मुज के रास्ते सुरक्षित और आजाद नौ परिवहन और व्यापार के पक्ष जिसका हम हमेशा से बात करते रहे हैं, इससे यह सुनिश्चित किया जा सकता है कि लोगों का आर्थिक सुरक्षा, उनके ऊर्जा का सुरक्षा पूरे दुनिया में, सिर्फ भारत में नहीं पूरे दुनिया में उस पर आधारित है। और ये नौ परिवहन अगर आजाद तरीके से चलेगा तो उनकी आर्थिक और ऊर्जा सुरक्षा को सुनिश्चित किया जा सकता है।
0: आज नयाँ दिल्लीमा श्री जयसवालले भन्नुभयो विदेश मन्त्रालयले इरानी उपप्रमुख मिशनलाई बोलाएर भारतको गहिरो चिन्ता व्यक्त गरेको छ र के भएको थियो भन्ने कुराको कड़ा निन्दा पनि गरेको छ। उहाँले अझ भन्नुभयो एकजना भारतीय नागरिकले आफ्नो ज्यान गुमाउनु परेको छ र धेरै भारतीयहरू गम्भीर घाइते भएका छन्। पाकिस्तानद्वारा नियन्त्रित जम्मू काश्मीरमा भएको विरोधबारेमा श्री जयसवालले भन्नुभयो यी विरोधहरू अवैध र जबरजस्ती कब्जा गरिएका क्षेत्रहरूमा पाकिस्तानद्वारा दशकौंदेखिको शोषण, मौलिक अधिकार उल्लंघन र प्रशासनिक दमनको परिणाम हुन्। प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ भाजपा नेता रामचन्द्र गौड़ाको निधनमा शोक व्यक्त गर्नुभएको छ। श्री मोदीले उहाँलाई कर्नाटकमा भाजपाको एउटा बलियो स्तम्भको रूपमा वर्णन गर्नुभयो। उहाँले आफ्नो जीवनलाई पार्टीलाई ग्रामीण स्तरमा सुदृढ पार्न तथा पार्टी कार्यकर्ताहरूको नयाँ पुस्तालाई मार्गदर्शन गर्न समर्पित गर्नुभयो भन्नुभएको छ। प्रधानमन्त्रीले आज भन्नुभएको छ एकजना पार्षद, विधानसभा परिषद सदस्य र मन्त्रीको रूपमा उहाँको सार्वजनिक जीवन अटल प्रतिबद्धता र सेवाले परिपूर्ण थियो। रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्ली स्थित राष्ट्रिय युद्ध स्मारकबाट 13 दिने शौर्य विजय यात्राको शुरूआत हरियो झण्डा देखाएर गर्नुभयो। यस अवसरमा आफ्नो सम्बोधनमा श्री सिंहले यो अभियानले जनतामा, विशेष गरी युवाहरूमा देशभक्तिको भावना पुनः जागृत गर्ने विश्वास व्यक्त गर्नुभयो। यसै क्रममा उहाँले राष्ट्रको स्वतन्त्रता र सम्मानको रक्षामा मात्र सीमित नभई जनताको सम्झना तथा मूल्य मान्यतामा पनि निहित छ भन्ने यस सन्देश अभियानले दिनेछ भन्नुभयो। रेल मन्त्री अश्विनी वैष्णवले सम्पूर्ण जग्गा अधिग्रहण प्रक्रिया व्यवस्थापन गर्न रेल भूमि पोर्टल शुरू गरिने घोषणा गर्नुभएको छ। भारतीय रेलवे आधुनिकीकरण गर्ने उद्देश्यले सुधारहरूबारे नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिँदै श्री वैष्णवले आफ्नो मन्त्रालयले निर्माण क्षेत्र सहित धेरै सुधारहरू लागू गरेको बताउनुभयो। उहाँले मल अब कन्टेनरमा ओसर्न सकिने बताउँदै फ्लाई खरानी ओसार पसारबारे सरकारको विशेष योजनाबारे अवगत गराउनुभयो।
2: अगर हम फ्लाई ऐश का एक अच्छा ट्रांसपोर्टेशन मैकेनिज्म बना सकते हैं तो देन वी कैन यूज फ्लाई ऐश इन इकोनॉमिक वे, सीमेंट में, प्रोडक्शन में यूज कर सकते हैं या फिर रोड कंस्ट्रक्शन या किसी दूसरे कंस्ट्रक्शन में हम काम में ले सकते हैं। अभी तक क्या चैलेंज आता था, रेल ट्रांसपोर्टेशन में जब उसको वैगन में भरते हैं तो फ्लाई ऐश बहुत फाइन होने से उसको लोड करने के टाइम में बड़ा पॉल्यूशन होता है। सो दैट्स व्हाई वी ब्रॉट दिस रिफॉर्म, फ्लाई ऐश के लिए स्पेशल कन्टेनर डिजाइन किया है।
0: यसरी नै श्री वैष्णवले कन्टेनर नीति अन्तर्गत एकीकृत अनुमति प्रणालीको पनि आज घोषणा गर्नुभयो। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीले आज नयाँ दिल्लीमा देशको खाद्यान्न भण्डारण प्रणालीको समीक्षा बैठक गर्नुभयो। सामाजिक सञ्जाल पोस्टमा श्री जोशीले बैठकले प्रस्तावित भण्डारण नीति र निजी उद्यमी ग्यारेन्टी पीईजी योजनाको समीक्षा गरेको बताउनुभयो। उहाँले क्षेत्रीय भण्डारण असन्तुलन, अतिरिक्त खाद्यान्नको भण्डारण, भण्डारण क्षमताको राम्रो उपयोग तथा विद्यमान किनमेल प्रणाली अनुरूप भण्डारण मापदण्डमा परिवर्तन जस्ता मुद्दाहरूमा छलफल भएको उल्लेख गर्नुभयो। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थायी सदस्यको रूपमा 2028-29 कार्यकालका लागि आधिकारिक रूपमा आफ्नो चुनावी अभियान शुरू गरेको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्र मुख्यालयमा विदेश मन्त्री डाक्टर एस जयशंकरले शान्ति दृष्टिकोणको अनावरण गर्दै भारतको उम्मेदवारी प्रस्तुत गर्नुभयो। उहाँले वर्तमान विश्वव्यापी परिस्थितिमा संयुक्त राष्ट्रसंघको भूमिका पहिलाभन्दा बढ़ी महत्वपूर्ण रहेको बताउनुभयो। यसका साथै डाक्टर जयशंकरले संयुक्त राष्ट्र शान्ति मिशनहरूमा भारतले निर्वाह गरेको महत्वपूर्ण योगदानहरूको पनि उल्लेख गर्नुभयो। संसदीय तथा अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजू कतारका अमीर शेख हमद बिन खलीफा अल थानीको दुखद निधनमा भारत सरकार र जनताको तर्फबाट समवेदना व्यक्त गर्न आज दोहा प्रस्थान गर्नुभएको छ। विदेश मन्त्रालयले आधुनिक कतार निर्माणमा अमीरले महत्वपूर्ण भूमिका खेलेको र भारत कतार सम्बन्धलाई सुदृढ पार्न अमीरको अमूल्य योगदानका लागि उहाँलाई सधैं सम्झिने बताएको छ। समाचार आकाशवाणीबाट सुन्नु हुँदैछ। भारत र ब्रिटेन बीचको वृहत आर्थिक तथा व्यापार सम्झौता भोलिदेखि लागू हुनेछ। यो ऐतिहासिक सम्झौताले भारतीय निर्यातका लागि ब्रिटेन बजारमा 99% करमुक्त पहुँच प्रदान गर्नेछ। यो सम्झौताले भारत र ब्रिटेनको रणनीतिक साझेदारीलाई सुदृढ पार्ने साथै आफ्ना जनतामा समृद्धि ल्याउने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। अमेरिकाले लगातार तेस्रो रात इरानमा हवाई आक्रमण गरेको छ, जसले दुवै बीचको तनावलाई नयाँ रूप दिएको छ। इरानले पहिला जोर्डन र जलडम्बरूबाट जाँदै गरेको संयुक्त अरब अमिरातसँग सम्बन्धित दुईवटा ट्याङ्करलाई लक्षित गरे। यसैबीच हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हर्मुजको जलडम्बरूमा इरानी ढुवानीमा पूर्ण नाकाबन्दी लगाउने र समुद्र सुरक्षाको लागत पूरा गर्न यस रणनीतिक जल मार्गबाट गुज्रने सामानहरूमा 20% कर लगाउनेछ भनी घोषणा गरे। अर्कोतर्फ इरानले हर्मुजको जलडम्बरूमा आफ्नो सार्वभौमिकता दावी गरेको छ र अमेरिकी दावीलाई अस्वीकार गरेको छ। पश्चिम बंगाल सरकारले राज्यको अन्य पछाडिएका वर्ग ओबीसी सूचीमा 77 समुदाय जसमध्ये अधिकांश मुस्लिम भएको विषयलाई समावेश गर्ने कलकत्ता उच्च अदालतको निर्णयलाई चुनौती दिने सर्वोच्च अदालतबाट आफ्नो निवेदन फिर्ता लिएको छ। यसअघि ममता बनर्जीको नेतृत्वमा रहेको तत्कालीन तृणमूल कंग्रेस सरकारले 75 मुस्लिम समुदाय सहित 77 समुदायलाई ओबीसी सूचीमा समावेश गर्ने कलकत्ता उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएको थियो। झारखण्डको लातेहार जिल्ला प्रहरीले प्रतिबन्धित सीपीआई माओवादीका क्षेत्रीय कमाण्डर रविन्द्र गान्जुलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गान्जु 22 नोभेम्बर 2019मा चान्दवाको लुकुइया मोड़ नजिकैको प्रहरी टोलीमाथि भएको माओवादी आक्रमणको मुख्य अभियुक्ता हो, जसमा 4 प्रहरी मारिएका थिए। आज राति 12:30 बजी टेक्सासमा फिफा विश्वकपको पहिलो सेमीफाइनलमा फ्रान्स र स्पेस आम्ने सामने हुनेछन्। फ्रान्स लगातार तेस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा छ। यसरी नै 2010 विश्वकप विजेता स्पेन पनि पुनः फाइनलमा पुग्ने लक्ष्यमा छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा वरिष्ठ भाजपा नेता रामचन्द्र गौडको निधनमा शोक प्रकट। रेल मन्त्री अश्विनी वैशपले गर्नुभयो सम्पूर्ण जग्गा अधिग्रहण प्रक्रिया व्यवस्थापन गर्न रेल भूमि पोर्टल शुरू गरिने घोषणा। मन्त्री प्रहलाद जोशीको अध्यक्षतामा नयाँ दिल्लीमा देशको खाद्यान्न भण्डारण प्रणालीको समीक्षा बैठक सम्पन्न। आधुनिक कतारका निर्माता स्वर्गीय अमीर शेख आदमलाई श्रद्धांजलि अर्पण गर्न संसदीय मन्त्री किरेन रिजिजू दोहा प्रस्थान। अनि झारखण्डको लातेहार जिल्ला प्रहरीले प्रतिबन्धित सीपीआई माओवादीका क्षेत्रीय कमाण्डर रविन्द्रलाई गरे पक्राउ।
3: Good evening, listeners. This is Akashvani Gangtok broadcasting on medium wave 213.67 meters corresponding to 1404 kilohertz. We are live downtown on 103 megahertz on our FM station FM Kanchenjunga, and you can live stream as well on our online app NewZone AIR. Welcome to another exciting edition of our Western music program. Today we are celebrating the incredible female icons of Western music from all around the world. From timeless legends to the modern superstars, these female artists have inspired millions across the generations with their talents, passion, and unforgettable voices. Their music has broken records, challenged stereotypes, and became the soundtrack of countless lives. Let us begin our journey with the queen of pop, Madonna. Since the early 1980s, Madonna has constantly reinvented herself, setting trends in both music and fashion. Songs like Hung Up, Vogue, Like a Virgin became global hits, while her female fearless approach to creativity made her one of the most influential artists in history. She proved that artists could evolve with time while remaining relevant to new generations. Listeners, we will open up with her global smash hit, Hung Up, and here we go.

आकाशवाणीको गान्तोक केन्द्रबाट श्रोताहरूले अहिले सुनिरहनु भएको छ कार्यक्रम गीत गजल अन्तर्गत गायक कलाकार मिताली र अनि भूपेन्द्र सिंहको आवाजमा सजिएका केही गजलहरू।

0: हजुर, यस्तो गल्ती कहिले नगर्नुहोस्। एचआईभी एड्स देखि टाढा रहनुहोस्।
1: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
0: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित बजारी।
2: यो आकाशवाणी गान्तोक हो। श्रोता, अब प्रस्तुत छ शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत पण्डित सियाराम तिवारीद्वारा ठुम्री गायन।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो शास्त्रीय संगीतको कार्यक्रम सुर संसार अन्तर्गत पण्डित सियाराम तिवारीद्वारा ठुम्री गायन। यो आकाशवाणी गान्तोकको समय यस बेला स्टुडियोको घड़ी अनुसार 8:45 हुने लागिरहेको छ। अब केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार क्रमैले हिन्दी अनि अंग्रेजीमा। केही क्षण प्रतीक्षा साच्नुहोला।

0: यो सुन्नुहोस् एक सूचना आकाशवाणी गान्तोक सोशियल मीडिया म्यानेजमेन्टको लागि यंग डाइनेमिक र क्रिएटिभ इण्डिभिजुअल्सबाट सामयिक अर्थात क्याजुअल ब्रडकास्ट एसिस्टेन्टको लागि आवेदनको आमन्त्रण गर्दछ। शैक्षिक योग्यता कुनै पनि मान्यता प्राप्त विश्वविद्यालयबाट ग्रेजुएट हुनपर्छ। यसको साथै मास कम्युनिकेशन, जर्नलिजम, सोशियल मीडिया म्यानेजमेन्ट, भिडियो एडिटिङ, ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी साथै डिजिटल कन्टेन्ट क्रिएशनमा दक्षता हुन आवश्यक छ। योग्य इच्छुक उम्मेद्वारहरूले सम्पूर्ण आवश्यक प्रमाण पत्रहरूको प्रतिलिपिसितै बायोडेटा अनि भर्खरै खिचेको पासपोर्ट साइज फोटोग्राफसित आफ्नो आवेदन आकाशवाणी गान्तोकमा आगामी 10 अगस्त 2026 बुझाउन पर्नेछ। आवेदन इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो मेल आईडी छ phairgantok@gmail.com।
1: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौ। हाम्रो स्टुडियोको घड़ी अनुसार रात्रिको ठिक 10 बजिसकेको छ। अब प्रस्तुत छ कार्यक्रम हिन्दी फिल्म गीत अन्तर्गत विभिन्न हिन्दी चलचित्रका गीतहरू। प्रस्तुत छ पहिलो गीत फिल्म रक्षकबाट गायक कलाकार अभिजित अनि चन्द्र दीक्षितको आवाजमा।

यो आकाशवाणी गान्तोक हो। सुन्नुहुँदैछ कार्यक्रम हिन्दी फिल्मी गीत अन्तर्गत विभिन्न हिन्दी चलचित्रका गीतहरू। आशा छ कार्यक्रम सुनेर साथ दिनुहुन्छ भनेर। प्रस्तुत छ अब फिल्म लज्जाबाट गायक कलाकार अल्का याग्निकको आवाजमा। श्रोता सिकाउनुहोस् यो प्रस्तुति।

सुन्दै हुनुहुन्थ्यो रमाइलो गीत फिल्म क्रिमिनलबाट गायक कलाकार अल्का याग्निकको आवाजमा। अब सुनौ फिल्म धड्कनबाट उनी गायक कलाकार अल्का याग्निकको आवाजमा।

अब भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। स्वीकार्नुहोस् यो अन्तिम गीत फिल्म रामलखनबाट गाए कलाकार अनुराधा पटवाल अनि मनोहर उदासको आवाजमा।

हौस् त श्रोता, प्रस्तुत गीतका साथै कार्यक्रम हिन्दी फिल्म गीत आजलाई यति नै। समय यसबेला स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 हुने लागिरहेको छ। यसका साथै आजका अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान 6:30 भोलिको सेवा अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। आज भने सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री, जय हिन्द।